प्रिभेन्सन इज बेटर देन क्योर। यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: भूकम्प कुनै पनि बेला आउन सक्छ। सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौं, न हतारियौं, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 11 a.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
4: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
5: तपाईं सुन्दै हुनुहुन्छ क्यापिटल FM 92.4 MHz।

0: प्रिभेन्सन इज बेटर देन क्योर. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ. यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे. अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन. तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम. र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ. त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ. थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर. फोन नम्बर 01-5200-772, 5200-772. हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट.
1: 4-10-10-41, 4-10-10-42, 4-10-10-42.
2: होइन हो श्रीमती जी, के को हिसाब किताब हो यो?
1: श्रीमानज्यू पनि लोकहितको नि.
2: अब यत्रा नेताले गर्नु नसकेको तिमीले गर्छु?
1: कुरा त्यसो होइन बुढा, यसले त नेता र जनता दुवैको गर्छ. मुख तथा दाँतको परीक्षण अत्याधुनिक कम्प्युटर प्रणालीद्वारा, दन्त परीक्षण वरिष्ठ दन्त चिकित्सकहरूद्वारा उपचारको व्यवस्था, साथै विद्यार्थी वृद्ध वृद्धा लगायत सर्वसाधारणका लागि सुवर्ण मौका एवं विशेष छुट.
3: लोकहित डेन्टल हस्पिटल, त्रिपुरेश्वर चोक, काठमाडौँ. फोन 4-10-10-41, 4-10-10-42. Trusted name in dental practice.
4: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ. वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो. खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्. एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ. सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट. यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन.
5: तपाईं सुन्दै हुनुहुन्छ क्यापिटल FM 92.4 मेगाहर्ज.

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: तपाईहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे।

0: आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन. यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन. अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टिडाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ. त्यसैले आग लागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ. थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर. फोन नम्बर 01-5200-772, 5200-772. हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट.
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ. वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो. खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्. एन्ड्रोइड र सार्वजनिक गरेको छ. वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो. खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्. एन्ड्रोइड र सार्वजनिक गरेको छ. वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो. खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्. एन्ड्रोइड र सार्वजनिक गरेको छ. वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो. खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्. एन्ड्रोइड र सार्वजनिक गरेको छ. वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो. खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्. एन्ड्रोइड र सार्वजनिक गरेको छ. वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो. खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्. एन्ड्रोइड र आयो

0: भूकम्प कुनै पनि बेला आउन सक्छ। सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौं, न हतारियौं, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 12 noon.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: तपाई सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: 4-10-10-41, 4-10-10-42, 4-10-10-41, 4-10-10-42।
2: होइन हो श्रीमती जी, के को हिसाब किताब हो यो?
1: श्रीमानज्यू पनि लोकहितको नि।
2: अब यत्र नेताले गर्नु नसकेको तिमीले गर्छु?
1: कुरा त्यसो होइन बुढा, यसले त नेता र जनता दुवैको गर्छ। मुख तथा दाँतको परीक्षण अत्याधुनिक कम्प्युटर प्रणालीद्वारा, दन्त परीक्षण वरिष्ठ दन्त चिकित्सकहरूद्वारा उपचारको व्यवस्था, साथै विद्यार्थी वृद्ध वृद्धा लगायत सर्वसाधारणका लागि सुवर्ण मौका एवं विशेष छुट।
3: लोकहित डेन्टल हस्पिटल, त्रिपुरेश्वर चोक, काठमाडौँ। फोन 4-10-10-41, 4-10-10-42। Trusted name in dental practice.

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

प्रिभेन्सन इज बेटर देन क्योर. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ. यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे. अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन. तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तरिकाहरू अनि उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ. त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ. थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर. फोन नम्बर 01-5200-772, 5200-772. हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट.

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
5: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
6: क्यापिटल FM 92.4 सेन्ट पर्सन टु युज।

0: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
1: 4-10-10-41
2: होइन हो श्रीमतीजी, के को हिसाब किताब हो यो?
3: श्रीमानज्यू पनि लोकहितको नि।
2: अब यत्र नेताले गर्न नसकेको तिमीले गर्छौ?
3: कुरा त्यसो होइन बुढा, यसले त नेता र जनता दुवैको गर्छ। मुख तथा दाँतको परीक्षण अत्याधुनिक कम्प्युटर प्रणालीद्वारा, दन्त परीक्षण वरिष्ठ दन्त चिकित्सकहरूद्वारा उपचारको व्यवस्था, साथै विद्यार्थी वृद्ध वृद्धा लगायत सर्वसाधारणका लागि सुवर्ण मौका एवं विशेष छुट।
4: लोकहित डेन्टल हस्पिटल, त्रिपुरेश्वर चोक, काठमाडौँ। फोन 4-10-10-41, 4-10-10-42। Trusted name in dental practice.

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
5: Prevention is better than cure. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: यात्रा तथा हुलमुलको अवस्थामा पाकेटमारदेखि सधैँ सावधान रहनुहोस्। कसैको विवरण अनुहारमा लेखिएको हुँदैन।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 1 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
1: तपाईहरुलाई एउटा कुरा भन्छु ल, आगलागी हुन नि, तीन चीजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चीज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चीज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200772, 5200772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: तपाईँ सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सिन्हाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98512 40934।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र iOS दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको KTM सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: Super 4 MHz.

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र iOS दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको KTM सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: तपाईं सुन्दै हुनुहुन्छ क्यापिटल FM 92.4 MHz।

0: भूकम्प कुनै पनि बेला आउन सक्छ। सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौं, न हतारियौं, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 2 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: Capital FM 92.4 Saint Percentios
1: गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेले चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेले चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेली चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेले चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेली चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेली चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेली चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेली चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, छिटछिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
4: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
5: Four megahertz.

नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्थ टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा. हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले. भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ. त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ. नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्. हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो. अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो. आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ. गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो. सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो. घाँटी सुक्खा हुने समस्या.
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए. यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने.
1: समस्या झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन.
2: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन.
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो.
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए.
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ.
2: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ.
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ. भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो.
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो. लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो.
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो. पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए. चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो.
2: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ. 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो.
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा. उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ.
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जचायो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो. दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले.
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
3: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ। मोबाइल 98512 40 9 34
4: Capital FM 92.4 Saint Person to Use.

0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दिपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
4: Prevention is better than cure.

0: यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौ र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200772, 5200772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेकाटेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: तपाईं सुन्दै हुनुहुन्छ क्यापिटल FM 92.4 MHz।

0: कानूनले वर्जित गरेको लागु औषधिको प्रयोग र ओसार पसार नगरौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 4 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: 92.4 megahertz.
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: प्रिभेन्सन इज बेटर देन क्योर। यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन, तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम, र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
3: गजलुले ओखै छोपे के रम्भी मेरी माया।
4: नमस्कार, म सुरेश कुमार।
3: बैसले चटक्कै
4: तपाईँले क्यापिटल FM 92.4 MHz ट्युन गरिरहनु।

0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषधि खाएछ, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
4: प्रिभेन्सन इज बेटर देन क्योर, यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन, तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम, र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौ र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: Super 4 MHz.

0: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, छिटछिट पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्लाचोक काठमाडौँ। मोबाइल 98512।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: Capital FM 92.4

0: कृषि उब्जनी बढाउने होडमा बाली नालीमा विषादी छर्ने काम नगरौं। यसको रासायनिक असरले हाम्रो माटोको उर्वरा क्षमतामा कमी आउन सक्छ, स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 5 p.m.
2: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: 92.4 megahertz.
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चोक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
6: Capital FM 92.4 Saint

Prevention is better than cure. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र iOS दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको KTM सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: क्यापिटल FM 92.4

एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कूटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा. हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले. भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ. त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ. नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्. हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो. अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो. आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ.
2: गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो. सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो. घाँटी सुक्खा हुने समस्या.
3: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए. यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने.
2: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन.
3: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन.
2: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो.
3: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ.
2: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ.
3: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ.
2: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
3: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ. भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो.
2: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो. लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो.
3: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो. पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
2: त्यसपछि अनलाइनबाटै परामर्श लिए. चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो.
3: त्यस सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो.

0: भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
0: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जचायो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्लाचोक काठमाडौँ, मोबाइल 98512 40 9 34।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: क्यापिटल एफएम 92.4

0: मादक पदार्थ सेवन गरेर सवारी साधन हाक्नु ठूलो मूर्खता हो। हामी तपाईँको सुरक्षित यात्राको साथमा सबै परिचय चाहन्छौ।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: टाइम चेक।
3: It's 6 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: नमस्कार, क्यापिटल समाचारमा स्वागत छ। म मल्लिका थापा। शुरूमा मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्री बालेनले 8 असोजमा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने आरोप लाग्दैमा व्यवसायी नथुन्ने प्रतिबद्धता, लगानी बढ़ाउन उद्योगीहरूलाई आग्रह, उपत्यकामा ग्यास आपूर्ति र वितरणको निगरानी गर्न कमाण्ड पोस्ट खड़ा। प्रतिनिधि सभा बैठकमा सांसदद्वारा सप्तरीमा महिलाले सड़कमै बच्चा जन्माउन बाध्य भएको विषयमा सरकारसँग जवाफ माग, घटनालाई सरकारले गम्भीरतापूर्वक लिएर थप अनुसन्धान अघि बढ़ाएको स्वास्थ्य मन्त्री मेहताको दावी। रसुवाबाड़ीबाट 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित भएको प्रारम्भिक अनुमान, विस्थापितहरू राखिएका होल्डिङ सेन्टरका 25 जनामा झाडा पखाला देखियो, जलवायु अनुकूल स्वास्थ्य संरचनाको गुरूयोजना बनाइँदै। अमेरिकामा पहिलो पटक प्रति ग्यालन 6 डलर नाग्यो डिजेलको भाव, इरानसँगको तनाव र रिफाइनरी अभावले ढुवानी महँगिएपछि खाद्यान्न सहित दैनिक उपभोग्य वस्तुको मूल्य थप बढ्ने जोखिम। र न्यू क्यासलका प्रतिभाशाली डिफेन्डर लुइस हलद्वारा क्लबसँगको यात्रा 2031 सम्मका लागि लम्ब्याउने निर्णय, साबिकको सम्झौतामा 2 वर्षको अवधि थप।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 बाट शुरू हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कूटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटीएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
0: क्यापिटल समाचार। काठमाडौँ र आसपासका जिल्लामा क्यापिटल एफएम 92.4 मेगाहर्ज, कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 मेगाहर्ज, गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 मेगाहर्ज सहित देशका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। साथै cfmonair.com तथा रेडियो सारङ्गी .com मार्फत पनि क्यापिटल समाचार सुन्न सकिन्छ। यस्तै क्यापिटल टीभी एसडी, क्यापिटल टीभी एसडी को फेसबुक पेज र युट्युब च्यानलमा पनि क्यापिटल समाचार हेर्न सक्नुहुन्छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन शाह बालेन्द्रले 24 सेप्टेम्बर 8 असोजमा संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्ने हुनुभएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे जानकारी दिनुभएको हो। महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र 50 मुलुकका सरकार प्रमुख सहभागी हुने जानकारी राष्ट्रसंघबाट प्राप्त भएको परराष्ट्र सचिव राईले बताउनु भएको छ। प्रधानमन्त्री शाहले महासभामा अन्य विषयका अतिरिक्त जलवायु परिवर्तन र यसबाट सिर्जित प्रकोपबाट नेपालले बारम्बार भोग्नु परेको जनधनको ठूलो क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने कार्यक्रम तय भएको राईले बताउनु भएको छ। उहाँले नेपालले नगण्य कार्बन उत्सर्जन गरे तापनि ठूलो मात्रामा जलवायु परिवर्तनका कारण नकारात्मक असरहरू भोग्नु परिरहेको विषय पनि विश्व समक्ष प्रस्तुत गरिने बताउनु भएको छ। प्रधानमन्त्री शाहले जलवायु न्यायका लागि विश्व समुदायलाई आह्वान गर्ने सचिव राईले जानकारी दिनुभएको छ। प्रधानमन्त्री बालेन शाह र देशका शीर्ष उद्योगी व्यवसायीहरूबीच शुक्रबार सिंहदरबारमा झण्डै 2 घण्टा अर्थतन्त्रका चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा विस्तृत छलफल भएको छ। भेटमा उद्योगी विनोद चौधरी, पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकाल, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ र पवन गोल्यानको सहभागिता रहेको थियो। छलफलका क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रको अभिभावकत्व लिने प्रतिबद्धता जनाउँदै लगानीमा बाधक बनेका कानून फेरेर भए पनि वातावरण सहज बनाउने आश्वासन दिनुभएको छ। प्रधानमन्त्रीले स्वदेशी पूँजी परिचालनलाई पहिलो प्राथमिकता दिँदै दुर्गम क्षेत्र जस्तै डोल्पा, मुगु वा रारामा 1 अर्ब रूपियाँसम्म लगानी गरी उद्योग वा होटल खोलेमा बाटो, पुल र बिजुली सरकारले पुर्याइदिने आकर्षक प्रस्ताव गर्नुभएको छ। व्यवसायीहरूले सरकारी झन्झट अन्त्य र व्यावसायिक सुरक्षाको माग गरेका थिए। जवाफमा प्रधानमन्त्रीले युवा पलायन रोक्न र 7% आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रलाई पूर्ण सहयोग गर्ने स्पष्ट पार्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनुभएको छ। शुक्रबार काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भने निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने बताउनु भएको हो। उहाँका अनुसार गोरखकाली रबर उद्योग, हेटौडा सिमेन्ट र उदयपुर सिमेन्ट लगायत 7 उद्योगको विस्तृत मूल्याङ्कन डीडीए भएको छ, तर ती उद्योग निजी क्षेत्रलाई दिनुअघि लामो समयदेखि थुप्रिएका ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड़ छ। यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण अस्पताल घटनालाई गम्भीरतापूर्वक लिएको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा सांसदहरूले अस्पताल बाहिर 30 वर्षीय बबिता पासवानले बच्चा जन्माएको घटनाबारे उठाएका प्रश्नको जवाफ दिँदै उहाँले मन्त्रालयले घटनालाई गम्भीरतापूर्वक लिएको बताउनु भएको हो। संसदमा उठेका विषयप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै उहाँले राजविराज घटनाको जानकारी प्राप्त हुनासाथ मन्त्रालयले अस्पतालसँग घटनाका सम्बन्धमा 24 घण्टे स्पष्टीकरण माग गरेको बताउनु भएको छ। यसअघि प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा के सांसद डाक्टर तोसिमा कार्कीले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल नजिकै सड़क पेटीमा महिलाले बच्चा जन्माउनु परेको घटनाप्रति प्रश्न उठाउनु भएको थियो। उहाँले संविधानले स्वास्थ्य तथा सुरक्षित मातृत्वको हक सुनिश्चित गरे पनि नागरिकले व्यवहारमा पाउने स्वास्थ्य सेवा बीच ठूलो दूरी रहेको उहाँको भनाइ छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबु ओलीले राजविराज नगरपालिका 14 पर्साकी बबिता पासवानले सड़कमै बच्चा जन्माउन बाध्य भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। चुनावको बेला प्रधानमन्त्री बालेनले गोजीमा पैसा नहुनुले उपचार पाउनुपर्छ भनेर यसलाई चुनावी नारा भनेको उहाँले स्मरण गराउनु भएको छ। यस्तै बैठकमा अन्य सांसदहरूले पनि बबिता पासवानले सड़कमै बच्चा जन्माउन बाध्य भएको विषयमा सरकारसँग जवाफ मागेका थिए। गत भदौ 10 गते रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका करिब 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ। शुक्रबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बागमती प्रदेश सरकार र विभिन्न संयन्त्र मार्फत यो विवरण संकलन गरिएको जानकारी दिनुभएको हो। प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका मध्ये हाल 25 जनामा झाडा पखालाको समस्या देखिएको छ भने अन्य गम्भीर महामारी वा रोगको संक्रमण फेला परेको छैन। बाढ़ीको विपदपछि मन्त्रालयले पुनस्थापना र पुननिर्माणका लागि भूगोल तथा तापक्रम अनुकूलका नयाँ स्वास्थ्य संरचना बनाउन गुरू योजना निर्माण गरिरहेको र चाँडै नै समितिमा पेश गर्ने सचिव देवकोटाले प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रका महिला बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको शुक्रबार बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभएको छ। उहाँले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीड़ितलाई प्रलोभन, दबाव र झुटा आश्वासन दिने जोखिम रहेको समेत बताउनु भएको छ। विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशुली करिडोर, टिमुरे खट्टे खोला, साफ्रुबेसी, हाकुबेसी र मैलुङ लगायत क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष रहेको छ। भदौ 10 गते रसुवाको भोटेकोसी बाढ़ीबाट अहिलेसम्म 1385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको छ। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 179, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70 र तनहुँमा 38 जनाको शव फेला परेको हो। काठमाडौँमा उपचारका क्रममा 2 जनाको ज्यान गएको छ। प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्क विहीन छन्। बाढ़ीमा परेर 337 जना घाइते भएका छन् भने 261 जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। रसुवाको भोटेकोसी बाढ़ीबाट अहिलेसम्म 1385 जनाको ज्यान गएको खबर यसअघि नै दिइसकेको छ। काठमाडौँ उपत्यकामा खाना पकाउने एलपीजी ग्यासको कृत्रिम अभाव खड़ा गरी कालो बजारी बढ़ेपछि सरकारले आपूर्ति र वितरणको सूक्ष्म निगरानी गर्न कमाण्ड पोस्ट खड़ा गरेको छ। नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा मन्त्रालय, प्रहरी र ग्यास व्यवसायी सहितको टोली सम्मिलित कमाण्ड पोस्ट सक्रिय पारिएको हो। सड़क अवरोधका बावजूद वैकल्पिक मार्गबाट दैनिक 50,000 सिलिण्डर ग्यास भित्राइँदैछ। प्रहरीले छापा मारेर काठमाडौँको नरेफाँट, सामाखुसी र भक्तपुरका विभिन्न स्थानबाट कालो बजारीमा संलग्न व्यवसायीलाई पक्राउ गर्दै सयौं सिलिण्डर ग्यास बरामद गरेको छ। प्रति सिलिण्डर 2800 रूपियाँसम्ममा बेच्ने र खाली सिलिण्डरकै 5000 रूपियाँसम्म असुल्नेमाथि वाणिज्य विभागले कार्यवाही तीव्र बनाएको छ। नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले ग्यासको सहज आपूर्तिलाई प्राथमिकतामा राख्दै छलफल आह्वान गर्नुभएको छ। ग्यास सकिएका र एउटा मात्रै सिलिण्डर भएका उपभोक्तालाई प्राथमिकता दिएर प्रहरीको निगरानीमा वितरण भइरहेको छ। यसैबीच विपदमा खाना पकाउने ग्यासमा तोकिएभन्दा बढ़ी मूल्य लिएर बिक्री गर्ने जो कोहीलाई कानूनी कार्यवाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग गरेको छ। यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री फेरिए पनि एलपीजी ग्यासको अभाव र कालोबजारी उस्तै रहेको छ। आयात नघटे पनि वितरण प्रणालीको भद्रगोल र सिन्डिकेटका कारण जनता लाइन बस्न बाध्य भएका छन्। एक रिपोर्ट।
2: देशको समसामयिक राजनीतिक वृत्तमा अहिले मन्त्रीहरूको फेरबदल र त्यसले जनजीवनमा पार्ने प्रभावलाई लिएर गम्भीर विमर्श शुरू भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा देखिएको तीव्र उतार चढाव र मन्त्रीहरूको कुर्सीको यो शास्ति केवल एउटा मन्त्रालयको मात्र कथा होइन, यो त समग्र शासन प्रणाली, दलीय कार्यशैली र राज्यको प्रशासनिक असफलताको एउटा गतिलो प्रतिबिम्ब हो। पूर्व उद्योग मन्त्री गौरी कुमारी यादवले कार्यकालको उत्तराधारमा भोगेको कठिनाई, ग्यास सिलिण्डरको कृत्रिम अभावका कारण भएको दबाव र अन्तत उनको राजीनामाले नेपाली राजनीतिमा परिणाममुखी संस्कृतिको अभावलाई छताछुल्ल पारेको छ। मन्त्रालयको कुर्सीमा एबीसी वा जोसुकै पात्र विराजमान भए पनि नागरिकका लागि त्यो अनुहार गौण विषय हो। उनीहरूको मुख्य सरोकार त भोलि बिहान आफ्नो घरको चुलो सहज रूपमा बल्छ कि बल्दैन भन्ने कुरासँग हुन्छ। बजारमा एलपीजी ग्यासको कुल आयात नघटेको, नयाँ उपभोक्ताको संख्या हतपत नबढेको, तर आम उपभोक्ताले लाइनमा बस्दा बस्दै शास्ति भोग्नु पर्छ परेको यो विडम्बनापूर्ण अवस्था वितरण प्रणालीको चरम लापरवाही र कालो बजारीको संकेत हो। व्यापारीहरूको पहुँच र सीमित व्यक्तिको स्वार्थका आधारमा ग्यास वितरण हुने परिपाटीले गर्दा जनताले सधैँ शास्ति भोग्नु परेको छ। अघिल्लो दिनसम्म बजारका सिन्डिकेट र कालो बजारी गर्नेहरूलाई कारवाही गर्ने धम्की दिने मन्त्री आफै कुर्सीबाट च्युत हुनुपर्ने अवस्था आउनुले राजनीतिक नेतृत्व कतिसम्म निरीह वा अवाञ्छित दबावमा छ भन्ने स्पष्ट पार्छ। सरकार गठन भएको छोटो अवधिमै मन्त्री परिषदमा लगातार भइरहेको फेरबदल र मन्त्रीहरूको छोटो कार्यकालले मुलुकलाई एउटा राजनीतिक प्रयोगशाला मात्र बनाइएको आभास हुन्छ। जनताले सुख र राहत महसुस गर्न नपाउँदै मन्त्री फेरिने यो परम्पराले स्थिरता र विकासको परिकल्पनालाई गिज्याइरहेको छ। नयाँ नियुक्त भएर आएका उद्योग मन्त्री दीपक शाहले पनि पदभार ग्रहण गरे लगतै जनताले भोगिरहेको ग्यास अभावको टड्कारो समस्यालाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तर जनताको खाद्यान्न र इन्धनको हकमाथि खेलवाड गर्नेहरूमाथि कडा रूपमा प्रस्तुत हुन नसके र वितरण प्रणालीलाई वैज्ञानिक नबनाए उनको पनि काउन्टडाउन शुरू भइसकेको बुझ्न गाह्रो छैन। अन्तत मन्त्रीहरूको अनुहार फेरबदल गर्दैमा र आवधिक रूपमा कुर्सीको लुचाचुडी गर्दैमा देशको अवस्था सुध्रिनेवाला छैन। राजनीतिक दल र सरकारले अब तात्कालीन लोकप्रियता वा भागभण्डाको राजनीतिबाट माथि उठेर दीर्घकालीन नीतिगत र संरचनागत सुधारमा ध्यान दिनै पर्छ। जबसम्म ग्यास इन्धन र दैनिक उपभोग्य वस्तुको वितरण प्रणाली पूर्ण रूपमा पारदर्शी स्वचालित र जनउत्तरदायी बन्दैन तबसम्म मन्त्री फेर्नु भनेको केवल कालो गए गोरो आउने उखान चरितार्थ हुनु मात्रै हो। जनतालाई आश्वासन र आश्वासनका पुलिन्दा होइन, ठोस परिणाम चाहिएको छ। त्यसैले अब पात्र फेर्ने होइन, प्रवृत्ति फेर्ने र बलियो सिस्टम बनाउने दृढ राजनीतिक इच्छा शक्तिको खाँचो छ।
0: नेपाली काँग्रेसका दुई दर्जन नेताहरूले संस्थापन र संस्थापनेतर समूहलाई 15 महाधिवेशनको कार्यतालिका स्थगन गरेर एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न आग्रह गरेका छन्। पूर्व महामन्त्री महालक्ष्मी उपाध्याय डिना, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे सहितका दुई दर्जन नेताहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेर दुवै समूहलाई महाधिवेशनको कार्यतालिका स्थगन गरेर एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न आग्रह गरेका हुन्। नेकपा एमाले समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलको प्रतिवेदन पेश भएको छ। केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको बैठकमा संयोजक थापाले दुवै प्रतिवेदन पेश गर्नुभएको हो। महासचिव तर्फबाट तयार भएको र मेरो भन्दै थापाले प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार दुवै प्रतिवेदनमाथि छलफल गरेर एउटै बनाउने प्रयास हुनेछ, तर प्रतिवेदनमाथि अध्ययन गर्न भनेर शुक्रबारको बैठक स्थगित भएको छ। शनिबारदेखि छलफल शुरू हुनेछ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछानेले विपदपछिको अवस्थामा काम गर्न गरेको प्रस्ताव अनुसारको सर्वदलीय संसदीय विशेष समिति बनाउन माग गरेको छ। नेकपाको तर्फबाट प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपाका नेता वर्षमान पुनले विपद व्यवस्थापन कुनै एउटा मन्त्रालय, कुनै एउटा सरकार वा कुनै एउटा तहको मात्र जिम्मेवारी नभएको बताउनु भएको छ। राजनैतिक दल, सुरक्षा निकाय, विज्ञ, स्थानीय समुदाय र सम्बन्धित सबै पक्षलाई जोडेर राष्ट्रिय संयन्त्र निर्माण गरिनुपर्ने बताउँदै सांसद पुनले विपदपछिको अवस्थामा काम गर्न गरेको प्रस्ताव अनुसारको सर्वदलीय संसदीय विशेष समिति बनाउन माग राख्नु भएको हो। तपाईं क्यापिटल एफएम 92.4 मेगाहर्ज, कोशी प्रदेशमा रेडियो सारंगी 101.3 मेगाहर्ज, गण्डकी प्रदेशमा रेडियो सारंगी 93.8 मेगाहर्ज सहित देशका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ क्यापिटल समाचार सुन्दै हुनुहुन्छ। यस्तै क्यापिटल टीभी एचडी, क्यापिटल टीभी एचडीको फेसबुक पेज र युट्युब च्यानलमा पनि क्यापिटल समाचार हेरिरहनु भएको छ। अब एकैछिन व्यापारिक विश्राम।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: हिमाल वरिपारी
2: चीन सरकारले उपलब्ध गराएको पाँचौं किस्ताको आपतकालीन राहत सामग्री काठमाडौँ आइपुगेको छ। शुक्रबार दिउँसो चिनिया जनमुक्ति सेनाको वायु सेवाको Y-20A ठूलो ट्रान्सपोर्ट विमान मार्फत यो राहत सामग्री काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। विमानस्थलमा आयोजित राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन सहभागी हुनुभएको छ। विपद राहत कार्य अघि बढ़िरहेका बेला नेपालको सबैभन्दा अत्यावश्यक आवश्यकतालाई ध्यानमा राखेर यो राहत सामग्री ल्याइएको हो। यस किस्तामा मुख्य रूपमा डिजल जेनरेटर, मेडिकल मास्क, शव राख्ने फ्रिजर, डीएनए परीक्षण उपकरण र रियाजेन्ट तथा जल उद्धार सामग्री समावेश रहेका छन्। यी सामग्रीले नेपालको आगामी उद्धार तथा राहत सञ्चालनलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउन ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ। चीनिया राष्ट्रपति शी जिनपिङ सेप्टेम्बर 12 र 13 नयाँ दिल्लीमा हुने 18 ब्रिक्स शिखर सम्मेलनमा भाग लिने चीनिया विदेश मन्त्रालयका प्रवक्ताले बिहिबार घोषणा गरेका छन्। गत दुई दशकमा ब्रिक्स उदयमान बजार र विकासशील देशहरू बीचको सहयोगको प्रमुख मञ्चका रूपमा विकसित भएको छ र विश्व मामिलामा यसको भूमिका निरन्तर विस्तार हुँदै गएको छ। चीन ब्रिक्सको दृढ़ समर्थक र सक्रिय सहभागीका रूपमा खुलापन, समावेशिता र सबैको जित र सहयोगको ब्रिक्स भावनालाई निरन्तर पालना गर्दै आएको छ। इरानसँगको लम्बिदो युद्ध र रिफाइनरी क्षमताको अभावका कारण अमेरिकामा पहिलो पटक डिजेलको राष्ट्रिय औसत मूल्य प्रति ग्यालन $6.06 पुगेको छ। अमेरिकन अटोमोबाइल एसोसिएशनका अनुसार पछिल्लो एक सातामै यसको मूल्य 8 सेन्टले बढ़ेको हो। कच्चा तेलको मूल्य प्रति ब्यारेल $100 नागेसँगै क्यालिफोर्नियामा डिजेलको भाव प्रति ग्यालन $7.98 पुगिसकेको छ। अमेरिकामा ठूला ट्रक, मालवाहक रेल, पानी जहाज र कृषि उपकरणमा डिजेल नै प्रमुख इन्धनका रूपमा प्रयोग हुन्छ। इन्धनको मूल्य वृद्धिले ढुवानी र उत्पादन लागत बढ़ाउने हुँदा यसको प्रत्यक्ष असर सर्वसाधारणले खरिद गर्ने खाद्यान्न, कपड़ा लगायतका दैनिक उपभोग्य वस्तुको मूल्यमा पर्ने देखिएको छ। न्यूक्यासल युनाइटेडका डिफेन्डर लुइस हलले क्लबसँग सन् 2031 कायम रहने नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। म्यान्चेस्टर युनाइटेडको चासोको केन्द्रमा रहेका इंल्याण्डका 22 वर्षीय खेलाड़ीले आफ्नो साबिकको सम्झौतामा 2 वर्ष थप गर्न सहमति जनाएका हुन्। क्लबको बालिकालदेखिकै समर्थकका रूपमा आफ्नो बसाई लम्ब्याउन पाउनु वास्तवमै गर्वको क्षण भएको हलले बताएका छन्। सन् 2023 चेल्सीबाट न्यू क्यासलमा आबद्ध भएता उनले क्लबका लागि 106 खेल खेलेका छन्। न्यू क्यासलका लागि यो गर्मीयाम खेलाड़ीहरूको आगमन र बहिर्गमन दुवै हिसाबले व्यस्त रह्यो, तर लुइस हललाई टोलीमा पक्का गर्नु विशेष गरी सरकारसँग जवाबमा घटनालाई सरकारले गम्भीरतापूर्वक लिएर थप अनुसन्धान अघि बढ़ाएको स्वास्थ्य मन्त्री मेहताको दावी। रसुवाबाड़ीबाट 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित भएको प्रारम्भिक अनुमान। विस्थापितहरू राखिएका होल्डिङ सेन्टरका 25 जनामा झाडा पखाला देखियो। जलवायु अनुकूलन स्वास्थ्य संरचनाको गुरु योजना बनाइँदै अमेरिकामा पहिलो पटक प्रति ग्यालन $6 नाग्यो डिजेलको भाउ। इरानसँगको तनाव र रिफाइनरी अभावले ढुवानी महँगिएपछि खाद्यान्न सहित दैनिक उपभोग्य वस्तुको मूल्य थप बढ्ने जोखिम। र न्यू क्यासलका प्रतिभाशाली डिफेन्डर लुइस हलद्वारा क्लबसँगको यात्रा सन् 2031 लागि लम्ब्याउने निर्णय साबिकको सम्झौतामा 2 वर्षको अवधि थप। हौस् त अहिलेलाई क्यापिटल समाचार सकियो। म मल्लिका थापा बिदा हुन्छु। नमस्कार।

नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल, नतिजा र खेलाडीको प्रदर्शनको

निर्माण गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, क्रेडिट एन्ड विन।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, त्यही 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सिन्हाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98512404934।

0: प्रश्न सटीक सफा जवाब एउटा सिधापनको खोज सिधा कुरा
1: नमस्कार कार्यक्रम सिधा कुरामा यहाँलाई हार्दिक स्वागत छ म विमल थापा कार्यक्रम सिधा कुरा तपाईँले काठमाडौँ र आसपासका जिल्लामा क्यापिटल एफएम 92.4 मेगाहर्ज कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 मेगाहर्ज मोरङ गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 मेगाहर्ज पोखरा सहित देशका विभिन्न रेडियो स्टेशनबाट एकैपटक सुनिराख्नु भएको यो कार्यक्रम तपाईँले क्यापिटल टिभी एचडीका सामाजिक सञ्जालबाट र टेलिभिजनबाट पनि तपाईँले हेर्न सक्नुहुनेछ सँगै यो कार्यक्रम cfmonly.com र रेडियो सारङ्गी .com अनि हाम्रा विभिन्न सामाजिक प्लेटफर्महरूबाट पनि प्रत्यक्ष रूपमा यो प्रसारण भइरहेको यो कार्यक्रममा मूलत हामी समसामयिक विषयवस्तुमा केन्द्रित रहेर नियमित रूपमा संवादमा जोडिँदै आएका छौँ र आजको श्रृङ्खलामा चाहिँ खास गरी यो भाद्र 10 गते भोटेकोसीमा जुन खालको बाढी भोटेकोसी बाढी आयो त्यसको प्रभाव चाहिँ रसुवा नुवाको धादिङ लगायत देशका विभिन्न ठाउँहरूमा पर्यो र प्रत्यक्ष रूपमा कुरा गर्ने हो भने चाहिँ अहिलेसम्म पनि त्यसको नेपालकै इतिहासमा सबैभन्दा बढी प्रभाव परिरहेको जस्तो देखिन्छ अब यसको यकिन तथ्याङ्क अझै पनि आउन सकिरहेको छैन उद्धार कार्यहरू अझै जारी छ अब राहत र पुनर्स्थापनाका कार्यहरू चुनौतीपूर्ण बनिरहेको छ अब यो राष्ट्रिय र अन्तर्राष्ट्रिय बहसको विषय बन्दै गर्दाखेरि मूलत यो प्रभावित क्षेत्रका बालबालिकाहरूको परिस्थिति चाहिँ कस्तो रहन सक्छ अहिले तत्काल त्यहाँ कस्तो देखिएको छ

0: भोलि गएर दीर्घकालीन रूपमा चाहिँ उहाँहरूलाई कस्तो प्रभाव पर्न सक्छ? आजको मूल विषयवस्तुमा हामी केन्द्रित यसरी रहनेछौँ कि नेपालमा यो अहिले पछिल्लो परिस्थिति जुन आयो भोटिकोसी बाढी र त्यसले सिर्जित गरेको परिस्थिति समग्र र त्यसमाथि पनि बालबालिकाको विषयवस्तुमा बढी केन्द्रित रहेर हामी आज संवाद गर्दैछौँ। हामीसँग हुनुहुन्छ एकजना अधिकार कर्मी जो बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका चाहिँ उहाँ राष्ट्रिय अध्यक्ष हुनुहुन्छ, तिलोत्तम पौडेल अहिले हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँसँग संवादमा जोडिँदैछु। पौडेलजी, यहाँलाई स्वागत छ कार्यक्रम सिधा कुरामा।
1: धन्यवाद, नमस्कार।
0: अब अलिकति तपाईँले पृष्ठभूमिमा जोडिहाले, अब यो अत्यन्त विपदको घडीमा छौँ हामी। अब यसै हप्ता चाहिँ फेरि अब राष्ट्रिय बाल दिवस पनि परेको छ। तपाईँहरू बाल अधिकारको क्षेत्रमा क्रियाशील रहनुभएको, अब लामो समयदेखि क्रियाशील रहनुभएको एउटा अभियन्ता अधिकार कर्मी, यो घटनालाई चाहिँ कसरी हेर्नु भएको छ? यो रसुवामा जुन खालको यो विपद हामीले बेहोर्यौँ अकस्मात, पहिला चाहिँ सुरुवात त्यसरी गरी यो घटनालाई कसरी हेर्नु भएको छ? त्यहाँबाट सुरुवात गरौँ।
1: अब नेपाल को सन्दर्भमा यो विभिन्न समयमा विभिन्न खालका विपदहरू जोखिमहरू आउने गरेका छन् र हामीले त्यो बिहोर्दै आइरहेका छौँ। हामीले केही समय केही वर्ष अगाडि भूकम्प बिहोर्यौँ र नियमित रूपमा भारी पहिरोहरू आउने गरेका र विभिन्न प्रदर्शन हिंसा दुर्व्यवहारमाका कारणले गर्दाखेरि बालबालिकाहरू सधैँ पीडित र प्रभावित हुने गरेका छन् र यो वर्ष जुन भाद्र 10 गते जुन भोटेकोसीको बाढीका रूपमा परिचित छ, अब यो चाहिँ अहिलेसम्म चाहिँ हाम्रो पुस्ताले देखेको भन्दा अलिकति फरक ढङ्गको त्यो किसिमको यसले देखियो र यसले समग्र मानिसहरू पीडित र प्रभावित हुने भए अब त्यो सँगसँगै बालबालिका चाहिँ थप बढी पीडा भएको प्रभावित भएको रूपमा चाहिँ हामी यसलाई अहिले हेर्न सक्छौँ। यो भाद्र महिना हामीले पूर्व गत वर्षको भाद्र महिनामा चाहिँ हामीले जेएनजी प्रदर्शनको कारणले हामीले केही बालबालिकाहरू गुमायौँ र त्यसको त्यो त्यति बेलाको घटनाक्रमले बालबालिकालाई एक किसिमको मनोसामाजिक समस्याहरू सिर्जना भएको थियो भने अहिले मानिसको ज्यान सहित यो यसले अर्को समस्या सिर्जना गरेको छ जस्तो लाग्छ।
0: अब यसले चाहिँ जस्तो अब दीर्घकालीन फेरि यसको समस्या यसको चाहिँ त्यो यसको असरहरू त देखिने नै छ। तपाईँलाई अलिकति मैले जोड्न खोजेँ, तपाईँ पनि आफै पनि यो प्रभावित क्षेत्रमा पुग्नु भयो होइन? त्यहाँ तपाईँ पुग्दाखेरिको परिस्थिति कस्तो थियो त्यहाँ?
1: म 11 गते नै यो रसुवाको उत्तर गयामा पुगेँ र म आफू पनि यो प्रभावित परिवारकै सदस्य हो। मैले पनि मेरो परिवारको सदस्य मेरो बहिनी ज्वाइँलाई यो घटनामा गुमाएको छु र मेरा पनि थुप्रै इष्ट मित्रहरू चाहिँ पारिवारिक परिवारसँग जोडिएका व्यक्तिहरू कुनै न कुनै हिसाबले पीडित प्रभावित हुनुहुन्छ र म त्यहाँ जाँदै गर्दाको अवस्था र अब अहिलेको अवस्थामा धेरै परिवर्तन आइसकेको छ र त्यहाँ मानिसहरूमा एकदमै अब के हुने हो, अब यसपछि के हुने हो, कति बेला यो बाढी थप अझ बढी भएर आउने हो भन्ने चिन्ता चासो एकातिर थियो भने अर्कोतिर चाहिँ अझै पनि मान्छेहरूले चाहिँ मान्छेहरूले अझै पनि के हुने हो, अब आफ्ना मान्छेहरू बेपत्ता भएका मान्छेहरू अहिले पनि भेटिन सकेको स्थिति छैन र स्पेसल्ली तपाईँको यो आम छेदिङको गाउँपालिकाको 1, 2, 3, 4, 5 र उत्तर गयाको 1, 2, 3 वडामा त अहिले पनि राम्रोसँग चाहिँ अब त्यो त्रिशुलीमा चाहिँ जबसम्म बेली ब्रिज अथवा चाहिँ कुनै हिसाबले त्यसलाई जोड्न सकिँदैन नत्र आवत सहज पनि छैन र त्यहाँका मानिसहरूका पर्याप्त राहतहरू पुगेको छैन र अभियसली त्यहाँ बालबालिकाहरू पनि पर्ने भए बालबालिकाहरू पनि जोखिममा पर्ने भए एकातिर भने अर्कोतिर बालबालिकाहरूको स्थिति चाहिँ एकदमै साइको सोसियल काउन्सिलिङ चाहिँको पाटो चाहिँ एकदम इम्पोर्टेन्ट देखिन्थ्यो। बालबालिकाहरू डराउने तर्सने घरमा अनि सबैको आँखामा आँसु र सबैकोमा एकदम पीडा चाहिँ देखिएको थियो र स्थानीय सरकारले आफ्नो गच्छे अनुसार चाहिँ उनीहरूलाई चाहिँ नजिकैको सेल्टरहरूमा राख्ने त्यस्तो खालको केही प्र्याक्टिसहरू केही कामहरू चाहिँ गरिरहेको थियो तर तथापि त्यो स्थानीय तहको स्थानीय सरकारले मात्रै गरेको चाहिँ त्यति त्यो पहलले मात्रै प्राप्त हुन सक्ने स्थिति थिएन तर आजका दिनमा केही सुधारहरू भएको पनि आकलन गर्न सकिन्छ।

0: जसमा जस्तो अहिले पछिल्लो समयमा अब जस्तो यो 10 गते चाहिँ त्यो अकल्पनीय एउटा घटना घट्यो र अहिलेसम्म तपाईँसँग संवादमा जोडिँदै गर्दाखेरि करिब करिब यो 15 दिनको अवधिमा चाहिँ त्यहाँ खास मूलत बालबालिकालाई अथवा पुनस्थापनाको लागि भनौँ अथवा त्यहाँ पीडित पक्षहरूको लागि चाहिँ त्यहाँ राज्यका संयन्त्रहरूले चाहिँ कतिको प्रभावकारी काम गरिरहेको जस्तो पाउनुहुन्छ तपाईँले देखिरहनु भएको छ सरस्वती?
1: अब यस्तो के अब यो अहिले के छ भने 32 जिल्लाका 32 विद्यालयहरू चाहिँ नि प्रभावित भएका र 9 करिब करिब 10 हजारका आरआरीमा बालबालिकाहरूको संख्या प्रभावित भएको भन्ने तथ्याङ्क आएको छ।
0: अहिले पछिल्लो तथ्याङ्क चाहिँ के देखिन्छ?
1: अहिलेसम्मको पछिल्लोलाई हिजोसम्मकोलाई अलिकति टार्गेट गरेर हेर्ने हो भने चाहिँ 32 विद्यालय चाहिँ नि अलि प्रभावित देखिएका छन्। ती मध्ये त्यहाँ चाहिँ नि 9400 भन्दा बढी बालबालिका प्रभावित छन् भन्ने एउटा चाहिँ प्रारम्भिक तथ्याङ्क हो। यो यसको तथ्याङ्क विवरणहरू पुरा आउन सक्छ।
0: अब उनीहरू जस्तो अहिले तपाईँले भनेको यो तथ्याङ्क भनेको चाहिँ ती बालबालिकाहरू चाहिँ यो शैक्षिक हिसाबले चाहिँ उहाँहरूको अब पूर्ण रूपमा उहाँहरू त्यहाँबाट विमुख हुनुपर्ने परिस्थिति रह्यो होइन? अब त्यहाँ अध्ययन गर्ने त्यो कुनै संरचनाहरू छैन। अब उहाँहरूलाई
1: यो सँगसँगै छ। अब त्यहाँ एकदमै धेरै अझ त्यो 9000 भित्र पनि करिब 4000का हाराहारीमा चाहिँ एकदमै डाइरेक्ट प्रत्यक्ष नै प्रभावित भएका छन्। उनीहरूको घर परिवार स्कुल मात्र होइन घर परिवारहरू पनि घुमेको त्यस्तो खालको स्थिति देखिन्छ भने चाहिँ अब करिब चाहिँ नि 14-15 सयका हाराहारीमा बालबालिकाहरू चाहिँ कुनै न कुनै हिसाबले होल्डिङ सेन्टरमा बसिरहेको स्थिति देखिन्छ। र अझै पनि 400 करिब करिब 500 जना बालबालिकाहरू चाहिँ सम्पर्कविहीन रहेको भन्ने चाहिँ अब शिक्षासँग जोडिएका सरकारले लिएर आएका तथ्याङ्क र स्थानीय तहसँग बुझ्दाखेरि चाहिँ नि त्यस्तो खालको बालबालिकाहरू अझै पनि भन्नलाई हामी 488 भनिरहेछौँ तर एभरेजमा 500 जना बालबालिकाहरू अझै पनि सम्पर्कविहीन भएको छ। जस्तै म जहाँ उत्तर गया गाउँपालिकामा जति बेला म गएको थिएँ त्यहीँ मेरै परिवारका सदस्यसँग पर्ने मेरो चाहिँ भान्जा आफू चाहिँ बच्नुभयो 12 वर्षको तारको जालीबाट हाम फालेर तर उहाँसँगैकै उहाँले भन्दाखेरि हामी 40-50 जना चाहिँ जोगियौँ। अब अरू त लाई त अरू त भए जस्तो लाग्दैन भन्ने छ भनेर यस्ता थुप्रै तथ्याङ्कहरू छन्। अब त्यो यात्राका क्रममा रहेका बालबालिकाहरू बसमा रहेका बालबालिकाहरू को को थिए कति थिए भन्ने पनि त्यस्तो चाहिँ त्यसको आँकडा आउन सके देखिँदैन। अब केही अब केही शवहरू त फेला परेका छन् तर ती शवहरू फेला पऱ्यो भने पनि अब कति अझै बेपत्ता भएका छन्। 5000 भन्दा बढी चाहिँ नागरिकहरू बेपत्ता भएको चाहिँ अभिलेखमा देखिन्छ।
0: त्यो समग्रमा अब 5000को हाराहारी अझै पनि बेपत्ता भनेर त अब सरकारी तथ्याङ्क अहिले पनि आइरहेको छ। त्यसमध्येमा पनि बालबालिकाको तथ्याङ्क चाहिँ त्यस्तो तपाईँले स्पेसिफिक छ?
1: बालबालिकामा बालबालिकाहरूको तथ्याङ्क हेर्दाखेरि चाहिँ अब 1500 जना बालबालिकाहरू चाहिँ यो भित्र बालबालिकाहरू पनि छन् भन्ने एउटा आँकडा
0: मिसिङ भइरहेको तथ्याङ्कमा त्यति जति बालबालिकै छन् भन्ने देखिन्छ
1: देखिन्छ। तर अब के छ भने एकिन तथ्याङ्क चाहिँ हराउनेहरूले पनि त्यो जसरी उजुरीहरू जति अब उजुरी पनि नभनौँ यसलाई यो त राज्यले खोज्ने जिम्मेवारी कुरा हो त जति आउनुपर्ने हो तथ्य तथ्याङ्क व्यवस्थित ढङ्गबाट आएको छैन। अब लाग्न चाहिँ लागिराख्नु भएको छ विभिन्न सङ्घ संस्थाहरू नागरिक सङ्घ संस्थाहरू लागिराख्नु भएको छ तथापि तथ्याङ्क जबसम्म तथ्याङ्क यकिन हुँदैन तथ्याङ्क यकिन नहुने बेलासम्म चाहिँ ठ्याक्कै यही भन्न सक्ने स्थिति छैन।
0: यसमा चाहिँ जस्तो यो यो अब यस्तो यो अकल्पनीय घटना घटिसके पछाडि मूलत हामी अलिकता बालबालिकाको अधिकारको उनीहरूको दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ अब यो परिस्थितिबाट अब खास मूलत खास गर्नुपर्ने चाहिँ के हो? के गर्दाखेरि चाहिँ उनीहरूको लागि चाहिँ अलिकता सहज हुन्छ बालबालिकाको एङ्गलबाट हेर्दाखेरि हामीले दृष्टिकोणबाट हेर्दाखेरि के देखिन्छ के गर्नुपर्छ?
1: सुरु त यस्तो भयो बालबालिकाको एङ्गलबाट हेर्दा त पहिला त तथ्य तथ्याङ्कहरू नै व्यवस्थित गर्नु पर्यो र कति बालबालिकाहरू मिसिङ छन् कति बालबालिकाहरूले बाबुआमा गुमाएका छन् कतिपय आमाले चाहिँ नि बाबु मात्र अथवा आमा मात्रै गुमाएका छन् कति चाहिँ नि परिवारसँग भोलि बस्न सक्ने अवस्थामा छन् कति छैनन् भन्ने एकिन तथ्याङ्क निकाल्नु पर्यो एउटा। अर्को कुरो चाहिँ नि उनीहरूलाई मनोविमर्श सेवा हुनु पर्यो राति डराउने हिँड्ने झस्कने अनि उतिखेर रुने उतिखेर हाँस्ने ल आयो आयो आयो आयो ल बाढी आयो भनेर बालबालिकाहरूले भनेका दृश्यहरू यो अब उनीहरूलाई एकदमै मेन्टल्ली त्यो छ त्यो भएको हिसाबले चाहिँ त्यस्तो कुराहरूलाई चाहिँ नि एकदमै त्यो मनोविमर्शलाई चाहिँ एकदम प्रभावकारी बनाउने तिनटै तहको सरकार मिलेर स्थानीय तह र शिक्षा मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद लगायत साङ्गलिक सङ्घ संस्थाले गरिराख्नु भएको छ। हामी पनि जागृति बाल तथा युवा सरकार नेपालले विश्वास नेपालसँगको सहकार्यमा हिमालयन पिस हिमालयनसँगको सहकार्यमा हामी पनि गरिरहेछौँ त्यो काम। अरू सिक्किम लगायतका संस्थाहरू पनि गरिराख्नु भएको छ, ती सबैप्रति हामी आभारी पनि छौँ। र अब तर सँगसँगै चाहिँ मनोविमर्श सँगसँगै चाहिँ अब अहिले हामी सबै त के छैन रसुवा नुवाकोट धादिङ केन्द्रित भइरहेका छौँ, तर बालबालिकाहरू काठमाडौँमा छन्, किनभने उनका चाहिँ 100 बढी परिवार त रसुवाका चाहिँ किरिया नै उहाँहरू काठमाडौँ बस्नु भएको थियो। किरिया बस्दाखेरि त उनका छोराछोरी बच्चाहरू जो जसले किरिया गरे उनीहरूको परिवार त काठमाडौँमा छ, र कतिपय बेपत्ता भएका बालबालिकाहरूका परिवारका सदस्यहरू चाहिँ नि जो मान्छे बेपत्ता भएका छन् उनका परिवार त 77 जिल्लामा कुनै न कुनै हिसाबले छन्। जस्तै नवलपुरमा हामी त्यहाँ चाहिँ बालिका किशोरी पोषणसँग हामी पनि काम गरेर बसिरहेको छौँ। हाम्रो अभिलेखमा 14-15 घर त 15 त त्यहीँको पनि मिसिङ छन्, भनेपछि त्यहाँ उनका परिवारका पनि बालबालिका छन्। तर हामी चाहिँ के अलिक बढी केन्द्रित चाहिँ रसुवा नुवाकोट र धादिङ चाहिँ बढी प्रभावित भनेर त्यतातिर केन्द्रित भइरहेको छौँ। तर यसको असर चाहिँ छ, अब सबहरू बगेर गइरहेछ, यो गाईबस्तुहरू बगेर गइरहेछ, अब विभिन्न नदी खोलाको छेउछाउमा पुगेर त्यो बेबारी छ, त्यहाँ बालबालिकाहरू पनि जाने गर्छन्, त्यसले भोलि बालबालिका र मानव स्वास्थ्यमा पर्ने असरको कुराहरू छ। अर्कोतिर जो मिसिङ भएका छन् अनि जो जीवित छन् बाबुआमा गुमाएका छन् अथवा उनीहरूको त कागज पत्र समेत भगाएको छ, उनीहरूको जन्म दर्ताको कुराहरू, उनीहरूको चाहिँ नि राष्ट्रिय परिचय पत्रकोसँग नाबालक प्रमाण पत्रका कुराहरू, अब उनीहरूलाई बिस्तारै यो मनोटनबाट चाहिँ नि माथि निकालेर मनोसामाजिक उनीहरूलाई काउन्सिलिङ गरेर उनीहरूलाई भोलि विद्यालयमा ल्याउने कुराहरू चाहिँ नि यो बालबालिकाको एउटा यस्तो छ। भने अर्को अहिले एकदमै तर्कार रूपमा देखिएको बालबालिकाको कुरा गर्दै गर्दाखेरि चाहिँ अब यसले गर्दाखेरि चाहिँ अब यहाँ त बालबालिका विपद मात्रै होइन, यहाँ त अब यहाँ उपत्यकामा बस्ने परिवारले पनि ग्यास नपाएका घटनाहरू आइरहेछन्, अनि मान्छेहरूमा मनोटनस हुने, भोलि बालबालिका पनि यो आत्महत्यातिर गर्ने हुन् कि यो
0: डिप्रेसनमा खालको चाहिँ मानसिक स्वास्थ्यको समस्या चाहिँ जटिल देखिन्छ अहिले अहिले यो घटनाले झन्
1: एकदमै जटिल देखिन्छ। यसलाई राज्यले समयमा सम्बोधन गरेन, यसलाई व्यवस्थित गरेन भने चाहिँ यसले ठुलो मानवीय क्षति चाहिँ नि हामीले बिहोर्नुपर्छ, हाम्रो देशले गुमाउनुपर्छ। अहिलेका बालबालिका वर्तमानका भविष्यका कर्णधार मात्रै होइन, अहिलेका साझेदार पनि हुन्। त्यसले गर्दाखेरि यो बालबालिकामा मात्रै होइन, अब मनोविमर्श हामी बालबालिकामा मात्रै गर्नु गरेर हुँदैन, अहिले मनोविमर्श गर्ने भनेको त हाम्रो परिवारका सदस्यहरूलाई गर्नु पर्यो, पीडित प्रभावित भएका मान्छेलाई, बालबालिका सँगसँगै हाम्रा शिक्षक शिक्षिकाहरूलाई पनि काउन्सिलिङ जरुरी छ, उहाँहरू पनि तनावमा हुनुहुन्छ। अनि हाम्रा जनप्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिहरू धन्न धन्न चाहिँ यतिको कामहरू गर्नुभएको छ, सहयोग गर्नुभएको छ, सहकार्य गर्नुभएको छ, आफूसँग भएको उपलब्ध स्रोत साधनलाई प्रयोग गर्नुहुन्छ, उहाँहरूलाई पनि मनोविमर्श जारी छ। थुप्रै जनप्रतिनिधिको ज्यान गुमेको छ, थुप्रै शिक्षकहरूको ज्यान गएको छ, थुप्रै राष्ट्र सेवा कर्मचारीको गएको छ, तिनका पनि बालबालिका छन्। त्यसले गर्दाखेरि हामीले हेर्दाखेरि चाहिँ अलिकति फराकिलो ढङ्गबाट चाहिँ हेर्नु पर्यो र फराकिलो ढङ्गबाट
0: चरणबद्ध हिसाबले काम गर्नुपर्छ। अहिले जस्तो तपाईँलाई लागिरहेको छ कि जस्तो पहिलो चरणमा त अब तत्काल चाहिँ त्यहाँबाट रेस्क्यु गर्ने उद्धार गर्ने नै कार्य रह्यो, दोस्रो त्यस पछाडि अब त्यो यदि घाइतेहरू भयो भने त्यस पछाडि उहाँहरूको उपचारको कुरा रहला, तेस्रो पक्ष अब उहाँहरूलाई फेरि समाजमै पुनस्थापित गर्ने पक्ष। अहिले चाहिँ खास गरी हामीले कुन चरणबाट चाहिँ अगाडि बढिरहेछौँ, राज्यका संयन्त्रहरू, हामी गैर सरकारी सङ्घ संस्थाहरू, नागरिक समाजहरू चाहिँ कसरी अगाडि बढिरहेछ अहिले?
1: अब अहिले हामी सबैको ध्यान चाहिँ राहतमै केन्द्रित छ र केही सामाजिक सङ्घ संस्थाहरूले मनोविमर्श सेवाहरू गर्नुभएको छ, राहत र अब उद्धारको कुरा अझै बाँकी छ। मान्छेलाई चाहिँ के छ भने अझै पनि सुरुङभित्रका जीवनहरू चाहिँ जीवित रहन सक्छन् भन्ने आश छ मान्छेहरूलाई, अझै पनि हामीलाई चाहिँ नि कि सास कि आ कि लास भन्नेमा छ, अब त्यो मान्छेको एकातिर त्यो खालको चाहिँ छ भने अर्कोतिर चाहिँ के छ भने अहिले बालबालिका किशोर किशोरीहरू महिला समस्त पीडित वर्गले चाहिँ सरकार खोजिरहेको छ। अहिले सरकार चाहिँ केही प्रयास गरिरहेछ, पर्याप्त भएन भने सरकार खोजिरहेछ अहिले त्यही, र उनीहरू चाहिँ
0: भनेको सरकारको उपस्थिति त्यहाँ सन्तोषजनक छैन। त्यसमा तपाईँले त्यस्तो पनि लाग्छ?

0: हामीले के हेरिरहेको छौँ भने चाहिँ हाम्रा देशका नागरिक मात्रै छैनन्, यहाँ भारतका, चाइनाका, कोरियाका नागरिकहरू पनि परेका छन् यो घटनामा। त्यस कारणले गर्दाखेरि उनका बालबालिकाहरूसँगका कुरा, उनीहरूका कुराहरू पनि सँगसँगै जोडिएर आउँछन्। अनि अर्को हामीसँग जोडिएको अर्को के छ भने, अहिले शोकमा डुबेर परिवारलाई चाहिँ त्यो दृश्यहरू याद भइराख्ने, धेरै मान्छेहरू जाने, धेरै कुराहरू सोध्ने, धेरै पटक फोटोहरू लिने, अनि त्यो फोटोलाई चाहिँ नि यो आजभोलि जुन आइरहेको छ यो मोनिटाइज गर्ने हिसाबले चाहिँ नि त्यसको बढी प्रचार प्रसार हुने खालको कुराहरूबाट पनि उहाँहरू चिन्तित र दुखित हुनुहुन्छ।
1: जस्तो तपाईँले अहिले यो प्रसङ्ग उठाइहाल्नुभयो, कतिपय चाहिँ यस्तो विषयवस्तुहरू अत्यन्तै संवेदनशील विषयवस्तुहरू चाहिँ, चाहे त्यो सामाजिक सञ्जालबाट होस्, चाहे चाहिँ सञ्चार माध्यमबाट होस्, अहिले यस्तो विपदको घडीमा खास गरी बालबालिकाको उनीहरूको चाहिँ बारेमा सूचनाहरू सम्प्रेषण गर्दै गर्दाखेरि कहीँ कतै उनीहरूकै अधिकार पो हनन भइरहेको छ कि, अथवा उहाँहरूलाई झन् एउटा मानसिक तनाव पो भइरहेको छ कि, त्यस्तो एङ्गलबाट तपाईँले चाहिँ हेरिराख्नु भएको छ अहिले सम्प्रेषण भएको समग्र सामग्री चाहिँ के हो?
0: म यसमै आउँदैछु। यो बालबालिकाको गोपनीयताको अधिकारका कुराहरू हनन भइरहेका छन् र बालबालिकाहरू यो धेरै फोटोहरू खिच्ने र यो सबै जुन कामहरू भइरहेको छ यसले चाहिँ त्यहाँ बालबालिकाहरूलाई झनै एउटै कुरा कतिजना मान्छेलाई बताउने भन्ने कुरा सँगसँगै छ भने, यिनी बालबालिकाहरू भोलि बाल श्रममा पर्ने हुन्थे, बेचबिखनमा पर्ने हुन्थे, बाल विवाहमा पर्ने हुन्थे भन्ने खालको अर्को पनि कुरा सँगसँगै यसैसँग जोडिएर आएको हिसाब छ।
1: हजुर, यो यसमा चाहिँ हामी सबै संवेदनशील हुनुपर्छ भन्ने रह्यो। प्रणवजी, मेरो नेताहरू समय सकिएको छ, यहाँले महत्त्वपूर्ण समय दिनुभयो, महत्त्वपूर्ण विचार राखिदिनु भएको छ, म यहाँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु।
0: यो मलाई यो अवसर दिनुभयो, यो अवसरको निम्ति म धेरै धेरै धन्यवाद दिन चाहन्छु र राज्यले महिला, बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, अपाङ्गता भएका बालबालिकाहरूलाई विशेष ध्यानमा राखेर यो विपद र जोखिममा थप काम गर्नका निम्ति म तिनै तहका सरकार, सहायता संस्था, निजी क्षेत्र सबैलाई म हार्दिक आग्रह गर्न चाहन्छु।
1: धन्यवाद, धेरै धेरै धन्यवाद छ यहाँलाई। हस्, उहाँ हुनुहुन्थ्यो एकजना अधिकार कर्मी जो खास गरी बाल अधिकारको क्षेत्रमा चाहिँ उहाँ क्रियाशील रहनुभएका एकजना अभियन्ता तिलोत्तम पौडेल, जो चाहिँ बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान नेपालका चाहिँ उहाँ राष्ट्रिय अध्यक्ष पनि हुनुहुन्छ। हामीले यो भाद्र 10 गते रसुवा बाढीले जसरी प्रभाव पारेको छ, देशव्यापी रूपमा प्रभाव पारेको छ, यसले समुदायलाई मात्रै होइन समग्रमा बालबालिकाहरूलाई झन् यसको गम्भीर असर पारिरहेको देखिन्छ र यसले अझ दीर्घकालीन रूपमा बालबालिकाहरूलाई पारिरहेको प्रभाव र त्यसको निम्ति राज्यले, समुदायले हामीले गर्नुपर्ने कुराहरू चाहिँ के हो, हामीले के कुरामा ध्यान दिनु जरुरी छ भन्ने विषयमा बढी केन्द्रित रह्यौँ। हामीसँग हुनुहुन्थ्यो एकजना अभियन्ता जो बाल अधिकारको क्षेत्रमा उहाँ क्रियाशील रहनुभएका एकजना अभियन्ता तिलोत्तम पौडेलसँग आज हामीले संवाद गर्यौँ। आजको सिधा कुरा यति, सिधा कुराबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: नमस्कार, म सुरेश कुमार। तपाईँले क्यापिटल एफएम 92.4 मेगाहर्ज ट्युन

0: भूकम्प कुनै पनि बेला आउन सक्छ। सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौं, न हतारियौं, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 7 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: Capital FM 92.4 Saint Percentios.
1: मित्रता सद्भाव र संस्कृतिको पुल कार्यक्रम हिमालवारी बारी क्यापिटल मिडिया ग्रुपको विशेष प्रस्तुति कार्यक्रम हिमालवारी बारी।

नमस्कार, हिमाल वारीपारीमा यहाँलाई स्वागत छ। म प्रस्तोता मीरा साउद। कार्यक्रम हिमाल वारीपारी तपाईँ काठमाडौँ र आसपासका जिल्लामा क्यापिटल एफएम 92.4 मेगाहर्ज, कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 मेगाहर्ज, गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 मेगाहर्ज सहित देशभरका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। साथै cfmaudio.com तथा radiosarangi.com मार्फत पनि हिमाल वारीपारी सुन्न सकिन्छ। श्रोता, कार्यक्रम हिमाल वारीपारीमा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा चर्चा गर्छौं। कार्यक्रममा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्ध, एक अर्का देशका पारस्परिक मित्रता र नेपाल चीन बीचको आर्थिक, सामाजिक, सांस्कृतिक, भाषा र चीन झल्काउने विविध सामग्री पनि प्रस्तुत गर्छौं। श्रोता, आजको कार्यक्रममा नेपाल चीन बीचका विभिन्न गतिविधिका साथै चीनलाई चिनाउने एक वृहत परिचय र चीनीय भाषाको गीत रहनेछ। यसका साथै आजको कार्यक्रममा भोटेकोसी बाढीपछि कोरोला नाका विकल्प बन्दै गएको सम्बन्धी एक विशेष रिपोर्ट र भोटेकोसी बाढीबारे वरिष्ठ वैज्ञानिक डाक्टर अमोद मणि दीक्षितसँग गरिएको संवाद पनि प्रस्तुत गर्नेछौ।

श्रोता, नेपाल र चीन बीचको सम्बन्ध भौगोलिक मात्रै होइन, यो ऐतिहासिक रूपमा पनि अनन्त लामो छ। नेपाल र चीनको सम्बन्ध अविच्छिन्न पारस्परिक रूपमा अघि बढ़िरहेको छ। चीनले आर्थिक समृद्धिमा गरेका महत्वपूर्ण उपलब्धिहरू, चीनका भोगाई तथा त्यसबाट नेपालले लिन सक्ने लाभहरू प्रचुर मात्रामा छन्। एउटा छिमेकी राष्ट्र मात्र होइन, चीनले आफैमा गरेको प्रविधिको लाभ नेपालले लिन सक्छ। यो सँगै चीनले नेपालको विकासमा महत्वपूर्ण योगदान पनि गर्दै आएको छ। अबको क्रममा नेपाल चीन सम्बन्धी समाचार गतिविधि।

0: चीन सरकारले उपलब्ध गराएको पाँचौं किस्ताको आपतकालीन राहत सामग्री काठमाडौँ आइपुगेको छ। शुक्रबार दिउँसो चिनिया जनमुक्ति सेनाको वायु सेवाको Y-28 ठूलो ट्रान्सपोर्ट विमान मार्फत यो राहत सामग्री काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। विमानस्थलमा आयोजित राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन सहभागी भएका थिए। विपद राहत कार्य अघि बढ़िरहेका बेला नेपालको सबैभन्दा अत्यावश्यक आवश्यकतालाई ध्यानमा राखेर यो राहत सामग्री ल्याइएको हो। यस किस्तामा मुख्य रूपमा डिजेल जेनेरेटर, मेडिकल मास्क, शव राख्ने फ्रिजर, मर्चुरी फ्रिजर, डीएनए परीक्षण उपकरण र रियाजेन्ट तथा जल उद्धार सामग्री समावेश छन्। यी सामग्रीले नेपालको आगामी उद्धार तथा राहत सञ्चालनलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउन ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ। चिनिया राष्ट्रपति शी चिनफिङ सेप्टेम्बर 12 र 13 नयाँ दिल्लीमा हुने 18 ब्रिक्स शिखर सम्मेलनमा भाग लिने चिनिया विदेश मन्त्रालयका प्रवक्ताले बिहिबार घोषणा गरेका छन्। गत दुई दशकमा ब्रिक्स उदयमान बजार र विकासशील देशहरू बीचको सहयोगको प्रमुख मंचका रूपमा विकसित भएको छ र विश्व मामिलामा यसको भूमिका निरन्तर विस्तार हुँदै गएको छ। चीन ब्रिक्सको दृढ़ समर्थक र सक्रिय सहभागीका रूपमा खुलापन, समावेशिता र सबैको जित र सहयोगको ब्रिक्स भावनालाई निरन्तर पालना गर्दै आएको छ। साझेदारहरूसँग मिलेर साझा आकांक्षालाई व्यावहारिक सहयोगमा परिणत गर्दै साझा विकासलाई अगाडि बढ़ाइरहेको छ। आगामी शिखर सम्मेलनमा राष्ट्रपति शीले अन्य नेताहरूसँग ब्रिक्स सहयोगको वृहत्तर उच्च गुणस्तरीय विकासका लागि नयाँ मार्गचित्र तयार पार्ने विषयमा छलफल गर्नुका साथै सहभागी मुलुकका नेताहरूसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। उहाँले ग्लोबल साउथको सामूहिक शक्ति एकत्रित गर्दै गहिरो परिवर्तनको सामना गरिरहेको विश्वलाई स्थिरता र सकारात्मक गति प्रदान गर्न ब्रिक्स सफल हुने विश्वास सहित यो सम्मेलनले सफलता पाउने आयोजकको धारणा रहेको छ। बेजिङमा सेप्टेम्बर 9-13 आयोजित चिनिया अन्तर्राष्ट्रिय सेवा व्यापार मेला CIFTIS-मा 90 देशका 1,800 भन्दा बढ़ी कम्पनीहरूको सहभागिता रहेको छ। यस मेलाले केवल व्यापार बढ़ाउनु मात्र नभई प्रविधि, नवप्रवर्धन र प्रतिभालाई जोड्ने बलियो मंच प्रदान गरेको छ। नेपाल र दक्षिण एसियाली मुलुकहरूका लागि व्यापारिक सम्झौता भन्दा पनि यो जडान र दीर्घकालीन साझेदारी महत्वपूर्ण मानिएको छ। नेपालमा डिजिटल अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता र पर्यटनको ठूलो सम्भावना रहेको छ। चीन सिंगापुर सुचौ औद्योगिक पार्क जस्तै दीर्घकालीन संस्थागत सहयोगको मोडल अप्नाएर नेपालले चीनको प्राविधिक ज्ञान र अनुभवबाट लाभ लिन सक्ने पत्रकार कमलदेव भट्टराईले बताएका छन्। नेपालसँग रहेका जड़ीबुटी, अद्वितीय संस्कृति र भौगोलिक लाभलाई चीनको प्राविधिक क्षमतासँग जोडेर दुवै देशले साझा विकास हासिल गर्न सक्ने सम्भावना यस मेलाले उजागर गरेको छ। चीनले दौत्य सम्बन्ध रहेका 53 अफ्रिकी मुलुकका वस्तुमा शून्य भन्सार कर नीति लागू गरेपछि द्विपक्षीय व्यापारमा नयाँ उत्साह थपिएको छ। यस नीतिसँगै इथियोपियाको कफी, केन्याको एभोकाडो र दक्षिण अफ्रिकाको स्याउ तथा वाइन ठूलो परिमाणमा चिनिया बजारमा पुग्न थालेका छन्। चिनिया भन्सारको तथ्याङ्क अनुसार मे र जून महिनामा अफ्रिकाबाट आयात 23.5% बढ़ेर 1,93,80,00,000 युआन पुगेको छ। यस छूटले अफ्रिकी मुलुकको कृषि निर्यात बढ़ाउनुका साथै आर्थिक रूपान्तरणमा ठूलो सहयोग पुर्याएको छ। चीन र भारतबीच राष्ट्राध्यक्ष शी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ताको तयारी भइरहेको चिनिया परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता माउनिङले सेप्टेम्बर 11 भदौ 25 आयोजित नियमित पत्रकार सम्मेलनमा दुई देशका राष्ट्रनायक बीच भेटवार्ताको व्यवस्था मिलाइँदै गरेको जानकारी दिएकी छन्। उनका अनुसार काजान र थियानचिनमा भएका अघिल्ला भेटवार्तापछि दुवै नेताबीच लगातार तेस्रो वर्ष भेटवार्ता हुन लागेको हो। प्रवक्ता माउनिङले चीन र भारत रणनीतिक तथा दीर्घकालीन दृष्टिकोणबाट सम्बन्धलाई अघि बढ़ाउन, संचार एवं सहकार्य सुदृढ़ गर्न र असमझदारीहरू उचित रूपमा समाधान गर्न तयार रहेको बताएकी छन्। दुई छिमेकी देशहरू सहकार्य र सद्भाव कायम राख्दै साझेदारका रूपमा अघि बढ़नुपर्नेमा चीनले जोड़ दिएको छ। श्रोता हिमाल वारिपारीका श्रृङ्खलाहरूमा हामी नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रभावकारी बनाउन आवश्यक सामग्रीहरू प्रसारण गर्दै आइरहेका छौं। अबको क्रममा चीनलाई चिनाउने एक सामग्री। थेन्चीले कसरी घोडा दौड़मा विजय हासिल गरे भन्ने कथा। ईसापूर्व चौथो शताब्दीको चीनको अवस्था सरदारहरूले ससाना राज्यमाथि शासन गरिरहेको अवस्थामा थियो, जसलाई इतिहासमा युद्धरत राज्यको अवधि भनिन्थ्यो। वै राज्यमा अनधिकृत भएका सुनपिन सहकर्मी फाङ च्यु आनद्वारा गरिएको अन्यायमा परेपछि छि राज्यका दूतको सहयोगमा छि राज्यको राजधानी पुगे। छि राज्यका दूतले उनलाई छि राज्यका महासेनानी थेन चीसँग भेटाइदिए। थेन्चीले सुनपिनसँग सैन्य विज्ञानको कुरा सोद्धाखेरि सुनले तीन रातसम्म त्यसबारे व्याख्या गरेर सुनाए। थेनले यसबाट खुब प्रभावित भई सुनलाई महत्वपूर्ण अतिथि सम्झेका थिए भने सुनले पनि थेनलाई ऋणी मानेर बेला बखतमा उनलाई उपयोगी जुक्ति सिकाउने गरेका थिए। त्यसबेला घोडा दौड़ भनेको छि राज्यको उच्च वर्गका मानिसहरूका लागि एकदमै मनपर्ने मनोरञ्जनात्मक कार्यक्रम थियो। राजादेखि लिएर मन्त्रीसम्मका मानिसहरूले बेला बेलामा घोडा दौड़ाएर मनोरञ्जन लिनुका साथै ठूलो रकमको बाजी थाप्ने चलन पनि थियो। यस सिलसिलामा थेन्चीले पनि धेरैचोटि राजा तथा अन्य मन्त्रीहरूसँग बाजी थापे, तर कहिले जित्न सकेनन्। एक दिनको घोडा दौड़मा फेरि हार खाएर उनी घर फर्केपछि चुप लागेर बसिरहे। यो देखेर सुनपिनले अर्को पल्ट मौका पारेमा मलाई पनि घोडा दौड़ाउने ठाउँमा लैजानुहोस् है, हेर्नु न म पनि हजुरलाई के सघाउन सक्छु कि भनेर सम्झाए। अर्को घोडा दौड़ कार्यक्रममा थेन्चीका साथमा सुनपिन पनि घोडा दौड़ाउने चौरमा गए। सबै सैनिक तथा निजामती अधिकारीहरू र सर्वसाधारणहरू त्यस रमाइलो चहल पहलमा सहभागी हुनाए। प्रतियोगितामा सबै घोडाको दगुर्ने गतिका आधारमा तिनीहरूलाई क ख र ग गरी तीन दर्जामा विभाजित गरियो र फरक फरक दर्जाका घोडालाई फरक फरक तरिकाले सिंगार पतार गरेर एउटा दर्जाका घोडालाई साथमा राखी दौड़ाउने र एक बाजीमा तीनवटा घोडालाई दौड़ाएर दुईवटाले जितेमा विजय ठहरिने नियम रहेको छ भन्ने कुरा सुनपिनले थाहा पाए। सुनपिनले ध्यान दिएर अवलोकन गरे पश्चात के भेद पाए भने थेन्चीका घोडा अर्काका घोडासँग दाजी हेर्दा त्यति कमजोर थिएनन्। खेलमा उचित रणनीति अंगीकार नगरिएकाले सफलता हासिल गर्न नसकिएको हो। सुनपिनले थेन्चीलाई भने, महासेनानीज्यू पीर नमान्नुहोस्, तपाईँका जितका लागि मसँग उपाय छ। थेन्ची यो सुनेर साह्रै हर्षित भए। उनले तत्कालै थुप्रो सुनको बाजी लहालेर राजालाई घोडा दौड़ गराएर हेरौं भनेर निम्तो दिए। यस्तो खेलमा कहिले नहारेकाले राजाले खुसीका साथ थेन्चीको निम्तो स्वीकारे। खेल शुरू हुनु अघि थेन्चीले सुनपिनको सुझाव अनुसार लुकी चोरीकन आफ्ना तीनवटा घोडाको विभूषणलाई आपसमा फेरबदल गरिदिए, जसले गर्दा पहिलो खेलमा थेन्चीको ग दर्जाको घोडालाई राजाको क दर्जाको घोडासित खेलाउन पाइयो। खेल शुरू भयो। राजाको उत्तम घोडा चाँडै चाँडै अघि अघि दगुर्दै गइरहेको थियो, तर थेन्चीको घोडा भने निकै पछाडि परिरहेको थियो। यो देखेर राजा पेट मिची मिची हाँस्न थाले। दोस्रो खेलमा सुनपिनको चाल बमोजिम थेन्चीले राजाको घ दर्जाको घोडासँग खेल्न आफ्नो क दर्जाको घोडा पठाए। सबैको स्याबासमा थेन्चीको सो घोडाले राजाको घोडालाई उछिनेर दोस्रो खेलमा जित्यो। निर्णायक महत्वको तेस्रो खेल थेन्चीको ख दर्जाको घोडा तथा राजाको ग दर्जाको घोडा बीच भएको हुँदा थेन्चीको घोडा फेरि विजय भयो। फलत एकका विरूद्ध दुईले थेन्चीले यस बाजीमा जित हासिल गरे। घोडा दौड़ खेलमा सधैँ नै विजयी भइरहेका राजा तीन छक परे। खोइ थेन्चीले कहाँबाट यी राम्रा राम्रा घोडा पाएको भनेर उनी छक्क परे। यतिकैमा थेनले राजालाई आफ्नो जितको कारण झन राम्रो खालका घोडा पाउनुको सट्टा बुद्धिको कारण हो भने उनले सुनपिनद्वारा रचिएको रणनीति बारे सुविस्तार सुनाइदिए। राजाले सबै कुरा बुझ्न साथ अविलम्ब सुनपिनलाई दरबारमा बोलाउन भने। सुनपिनले सविस्तार राजालाई के बुझाइदिए भने, दुवै पक्षको स्थिति बराबर देखा पर्दा अनुकूल नीति अवलम्बन गरिएमा विपक्षीलाई पराजित गर्न सकिन्छ भने, दुवै पक्षको स्थिति बीच ठूलो अन्तर देखिएमा अनुकूल नीतिले सम्भावित क्षतिलाई न्यूनतम स्तरसम्म घटाउन सकिन्छ। त्यसपछि राजाले सुनपिनलाई देशका सम्पूर्ण सेनाको सञ्चालन गर्न भनेर सेनापतिको पदमा नियुक्त गरे। यसरी सुनपिनले थेन्चीलाई सहयोग दिई छि राज्यका सेनाको सामरिक जुक्तिका आधारमा सुधार गरेकाले उक्त राज्यका सेनासँगको संघर्षमा पटक पटक विजयी भएका थिए। श्रोता, रसुवानाका भोटेकोशी नदीमा आएको बाढीले तहस नहस बनाएसँगै चीनको सुशासित क्षेत्र तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि कोरोना नाका विकल्प बनेको छ। नेपाली तथा विदेशी तीर्थयात्रीलाई काली गण्डकी करिडोर अन्तर्गत पोखरा बेनी जोमसोम हुँदै कोरोना नाका सुरक्षित, सहज र तुलनात्मक रूपमा छोटो तथा कम खर्चिलो पनि हुन थालेको छ। कोरोला नाका तीर्थयात्री तथा पर्यटकका लागि समेत खुला गर्न मुस्ताङवासीले अनुरोध गरेका छन्। हिन्दू, बौद्ध, जैन समुदायका धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल तिब्बतको नगारी प्रान्तमा रहेको कैलाश मानसरोवरको दर्शनका लागि उपल्लो मुस्ताङको लुमाङथाङ गाउँपालिका स्थित नेचुङमा रहेको अध्यागमन कार्यालयलाई तत्काल नियमित सञ्चालन गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष टसी नोर्बुद गुरूङले बताउनु भएको छ। अध्यक्ष गुरूङले कोरोला नाकाबाट आर्थिकसँगै कैलाश मानसरोवर दर्शनका लागि समेत चीन सरकारसँग तत्काल आवश्यक पहल गर्न सकेमा धार्मिक पर्यटनका लागि समेत कोरोला उत्कृष्ट गन्तव्य बन्ने बताउनुभयो। नेपाल स्थित चिनिया दूतावासबाट कैलाश मानसरोवर दर्शनका लागि सहज प्रक्रिया सहित भिजिट भिजा तथा अध्यागमनका लागि चाहिने आवश्यक कागजात भएमा कोरोला नाकाबाट नेपाली तथा विदेशी समूहमा तिब्बती भूभागमा प्रवेश गर्न सक्ने उहाँले बताउनुभयो। कोरोला नाकाबाट चिनिया भूभागमा रहेको बजारमा अहिले पास भएका मुस्ताङ्गीले मात्रै आवत जावत गर्न पाउँछन्। गत वर्ष लोमाङथाङ गाउँपालिकाका अध्यक्ष गुरूङको नेतृत्वमा 13 जना जनप्रतिनिधिको टोली कोरोलाबाट तिब्बत भ्रमण गरेर फर्किएको थियो। हाल छोसेरमा रहेको अध्यागमन कार्यालयमा 1 जना कम्प्युटर सहायक मात्रै कार्यरत छन् भने पूर्वाधार र जनशक्तिको अभाव रहेको छ। यसका साथै रसुवाको बाढ़ी पहिरोका कारण रसुवागढ़ी केरूङ सड़क खण्ड अवरूद्ध भएपछि हाल नागरिक र सवारी साधन कोरोला नाकाबाट नेपाल भित्र्याउन थालिएको छ। अबको पालोमा यस सम्बन्धी तयार पारिएको विशेष रिपोर्ट। नेपाल र चीनबीचको व्यापारिक सम्बन्धमा पछिल्लो समय देखिएको गम्भीर गतिरोधले मुलुकको समग्र अर्थतन्त्र र आम उपभोक्ताको दैनिक जीवनमा गहिरो असर पार्ने निश्चित देखिएको छ। यही भदौ 10 गते रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढ़ीका कारण रसुवागढ़ी र तातोपानी नाका ठप्प भएपछि अहिले मुस्ताङको कोरोला नाकामा सम्पूर्ण व्यापारिक भार थुप्री नपुगेको छ, जसले गर्दा नेपालमा चाडपर्वको मुखैमा बजारमा वस्तुहरूको अभाव र मूल्य वृद्धि हुने चिन्ताजनक परिस्थिति सृजना भएको छ। रसुवागढी नाका बाढ़ीले क्षतिग्रस्त बनाएपछि चीनले तातोपानी नाका अस्थायी रूपमा बन्द गरेपछि उत्तरी नाकाबाट हुने व्यापारिक गतिविधि अहिले एकमात्रै वैकल्पिक नाका कोरोलाको भरमा परेको छ। यसअघि न्यून जनशक्ति र भौतिक पूर्वाधारका बीच पनि सामान्य रूपमा सञ्चालन भइरहेको कोरोला नाकामा अचानक व्यापारिक चाप बढेपछि भन्सार प्रशासनलाई व्यवस्थापन गर्न हम्य परेको छ भने व्यापारिक सामानहरूको चापलाई थेग्न कर्मचारीको संख्या थप गर्नुपर्ने अवस्था सृजना भएको छ। भदौ 10 गतेसम्म मुस्ताङको कोरोला नाका स्थानीय व्यापारमा मात्रै सीमित रहे पनि अहिले रसुवागढी र तातोपानीका मालवाहक गाड़ीहरू यसैतर्फ मोडिएकाले भन्सार विभागले थप जनशक्ति परिचालन गरेको भए पनि भौगोलिक विकटता र सड़कको दुरावस्थाले गर्दा ढुवानी प्रक्रिया सहज हुन सकिरहेको छैन। चीनसँगको व्यापारमा तातोपानी नाका काठमाडौँबाट सबैभन्दा छोटो दूरीमा पर्ने भएकाले त्यहाँबाट हुने ढुवानी सस्तो र सुलभ थियो, तर अहिले कोरोला नाका प्रयोग गर्दा दूरी वात्तै बढेर 400 किलोमिटर भन्दा बढी पुगेकाले एउटै मालवाहक गाड़ीको ढुवानी खर्चमा व्यापक वृद्धि भएको छ। तातोपानीबाट सामान ल्याउँदा प्रति गाड़ी करिब 75,000 रूपियाँ खर्च लाग्ने गरेकोमा रसुवागढीबाट सोही सामान ल्याउँदा 1.5 लाखसम्म खर्च हुन्थ्यो, तर पहिले कोरोलाको लामो र कठिन मार्ग प्रयोग गर्नुपर्दा यो खर्च बढेर 4 लाख रूपियाँको हाराहारी पुगेकाले बजारमा सामानको मूल्य अचाक्ली बढ्ने निश्चित देखिएको छ। ढुवानी खर्चमा भएको यो झन्डै 4 गुणाको वृद्धिले प्रत्यक्ष रूपमा उपभोक्ताको क्रय शक्तिमा प्रहार गर्नेछ, किनभने व्यापारीहरूले ढुवानीमा भएको अतिरिक्त लगानीको भार सामानको खुद्रा मूल्यमा नै थप्नेछन्। कोरोना नाकासम्म पुग्ने सड़क पूर्वाधारको अवस्था पनि अत्यन्तै दयनीय छ, जहाँ मुस्ताङको जोमसुम भन्दा माथिको करिब 100 किलोमिटर सड़क अझै कच्ची र जोखिमपूर्ण छ। हिउँदको समयमा हिमपातले गर्दा यो नाका झनै प्रभावित हुन सक्ने र चीनतर्फको सड़क खण्ड समेत अवरूद्ध हुन सक्ने भएकाले यसलाई दीर्घकालीन व्यापारिक विकल्प मान्न गाह्रो देखिन्छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले तातोपानी नाका पुनसञ्चालनका लागि चिनिया पक्षसँग कूटनैतिक पहल भइरहेको दावी गरे पनि सड़क विस्तार र सुरक्षाका प्रश्नहरू अझै अनुत्तरित रहेकाले तत्कालै यो नाका सुचारू हुने सम्भावना न्यून देखिन्छ। रसुवागढीमा अड्किएका मालवाहक गाड़ीहरूलाई विस्तारै कोरोलातर्फ मोडिएकाले भन्सारमा चाप बढेको र त्यहाँबाट काठमाडौँसम्म सामान ल्याउन लाग्ने लामो समय र उच्च लागतले व्यापारीहरू पनि मारमा परेका छन्। व्यवसायीहरूले कोरोलाबाट आएका सामानहरूलाई सिधै चोभार स्थित सुक्खा बन्दरगाहमा लैजाने व्यवस्था मिलाउन र तातोपानी नाका खुलाउन सरकारलाई दबाव दिइरहेका छन्। तर भौगोलिक जटिलता र चीनको सुरक्षा चासोका बीच सन्तुलन मिलाउन सरकारलाई चुनौतीपूर्ण देखिएको छ। बाढी र पहिरोका कारण कोदारी राजमार्गको धुरा अवस्थाले गर्दा तातोपानी नाकाको भविष्य अन्यलमा परेको छ र कोरोलाको कच्ची सड़कले व्यापारिक आवश्यकतालाई धान्न नसक्ने अवस्थाले गर्दा नेपालको उत्तरी व्यापारिक सम्बन्ध नै संकटमा परेको महसुस गरिएको छ। यस्तो परिस्थितिमा वैकल्पिक मार्गहरूको स्तरोन्नति, भन्सारमा पर्याप्त जनशक्तिको व्यवस्थापन र चीनसँगको कूटनैतिक सम्वादलाई तीव्रता दिन सुझाव दिन थालिएको छ। अन्यथा ढुवानी खर्चकै कारण सर्वसाधारणले चर्को मूल्य वृद्धिको सामना गर्नुपर्ने र चाडपर्वको समयमा बजारमा अत्यावश्यक वस्तुहरूको अभाव खड्किने गम्भीर खतरा टटकारो बनेको छ। नेपालले आफ्ना उत्तरी नाकाहरूको अस्थायी समाधान नखोजेसम्म र सड़क पूर्वाधारलाई 12 महिना चल्ने गरी सुदृढ नगरेसम्म यस्ता प्राकृतिक र प्राविधिक अवरोधहरूले मुलुकको अर्थतन्त्रलाई पटक पटक धक्का दिइरहने देखिन्छ। श्रोता, यही भदौ 10 गते नेपालको लाङटाङ क्षेत्रमा हिमनदी खस्दा विनाशकारी बाढ़ी उत्पन्न भई भयावह बाढ़ी आएको नेपाली वरिष्ठ वैज्ञानिक डाक्टर अमोद मणि दीक्षितले बताउनु भएको छ। उक्त पहिरोको उत्पत्ति स्थल नेपालको लाङटाङ हिमालको उत्तरी क्षेत्र नेपालको सीमाभित्र रहेको स्पष्ट देखेको उहाँले बताउनुभयो। डाक्टर अमोद मणि दीक्षित हाल चिनिया विज्ञान प्रतिष्ठानमा आमन्त्रित वैज्ञानिकका रूपमा बेजिङमा हुनुहुन्छ। नेपालका वरिष्ठ वैज्ञानिक दीक्षित भूगर्भविद तथा भूकम्पविद पनि हुनुहुन्छ। उहाँले प्राकृतिक प्रकोपका विषयमा विश्वका 1 दर्जन भन्दा बढी देशहरूमा तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्दै आउनु भएको छ। चिनिया विज्ञान प्रतिष्ठानको एरोस्पेस सूचना अनुसन्धान इन्स्टिच्यूटमा आमन्त्रित वैज्ञानिकका रूपमा काम गरिरहनुभएका दीक्षितले सो कुरा बताउनु भएको हो। यही भदौ 10 गतेका दिन नेपाल र चीन बीचको सीमा क्षेत्र केरुङमा गएको पहिरो र त्यसपछि उत्पन्न बाढ़ीका बारेमा उहाँले गहन अध्ययन समेत गर्नु भएको छ। अबको पालोमा उहाँसँग गरिएको यो संवाद।
1: अहिले नेपाल र चीनको जुन सीमाना सीमाङ्कन गरिएको छ, जुन चाहिँ नक्साहरूमा देखिन्छ, त्यसबाट प्रष्ट देखिन्छ कि यो चाहिँ लाङटाङ हिमालको उत्तरी भेगको चाहिँ जुन ग्लेसियर छ, त्यो ग्लेसियर चाहिँ पड्केर त्यो ग्लेसियरबाट चिरिएर यो चाहिँ उद्भव त्यहाँ भएको, यो चाहिँ नेपालभित्रको ग्लेसियर हो। त्यहाँबाट चाहिँ बगेको पहिलो केही किलोमिटर जति चाहिँ जुन माथिबाट तल झर्ने साह्रै भिरालो छ, अति भिरालो ठाउँमा चाहिँ भएको छ, त्यो फुटेर चाहिँ तल लेन्दी खोलासम्म चाहिँ त्यो गएको छ। लेन्दी खोला चाहिँ नि मैले बुझे अनुसार लेन्दी खोला चाहिँ नेपाल र भारतको सिमाना, नेपाल र चीनको बीचको चाहिँ नि सिमाना चाहिँ लेन्दी खोला हो। भन्दाखेरि यो उद्गम भएको चाहिँ नि यो नेपालको चाहिँ नि त्यो लाङटाङ हिमालको उत्तरी भेगबाट भएको हो। त्यहाँबाट तल खसेर चाहिँ नि जुन पहिलो त्यो खोलोको चाहिँ नि खोलोको चाहिँ नि पहिलो 1-2 किलोमिटर खोला, त्यो खोलो त्यहाँसम्म चाहिँ नि त्यो नेपाल रह्यो, तर जब चाहिँ लेन्जे खोलामा गएर ठोकियो बज्रियो जहाँ कि चाहिँ अहिले ताल बनाउन खोजिरहेको छ, हो त्यो चाहिँ नि नेपाल र भारतको नेपाल र चीनको सिमाना नदी हो त्यो। अनि त्यो सिमाना कहाँसम्म जान्छ भनेदेखि जहाँ चाहिँ हाम्रो रसुवागढी भन्ने ठाउँ छ, जहाँ चाहिँ नि पारी ऐतिहासिक ठाउँ रसुवागढी, वारी चाहिँ नि त्यही ऐतिहासिकता नै बोकेको चीनतर्फको त्यो जहाँ अहिले उनीहरूले भव्य भन्सार कार्यालय अब के अरे उन अध्यागमन कार्यालय बनाएछन् हो त्यहाँ चाहिँ सम्झान्छ। त्यसपछि त्यो सिमाना चाहिँ के अरे केरुङ खोला हुँदै चाहिँ नि माथितर्फ लाग्दछ। मैले बुझे अनुसार चाहिँ त्यो हो। यो जुन प्रक्रिया भयो यो चाहिँ हाम्रो हिमनदी भन्छन् नि ग्लेसियर, जुन कि चाहिँ उच्च हिमालमा जहाँ तापक्रम चाहिँ साह्रै कम हुन्छ त्यहाँ चाहिँ खोला बग्दैन, त्यहाँ चाहिँ हिमनदी बग्छन्, त्यहाँ चाहिँ वर्षेनु छिग्रिने हिउँले चाहिँ त्यहाँ पत्थर जस्तो भएर चाहिँ बरफ बनाए हुन्छ, त्यो आफैमा चल्छ। हिमनदीका चाहिँ अनेकौँ प्रक्रियाहरू छन् जसमध्ये एउटामा चाहिँ यो अहिले यो हिमनदीको फुट्यो, हिमनदीको ठुलो भाग हामीहरूले आइसबर्गको चाहिँ थाहा छ हामीहरूलाई होइन, आइसबर्ग चाहिँ नि त्यो ग्लेसियरबाट चाहिँ नि छुट्टिएर समुद्रमा तैरिन्छ होइन, यो चाहिँ नि त्यसै गरी ग्लेसियरबाट टुक्रिएको ठुलो ढुङ्गा चाहिँ नि तल झरेको, भिरालो ठाउँमा तल झऱ्यो र त्यो तल झरेर बजारियो भनौँ न, झन्डै चाहिँ नि 1000 मिटरभन्दा बढ्ता, 1 किलोमिटरभन्दा माथि, 1.5 किलोमिटरभन्दा माथिबाट एकैपल्ट तल बजारिँदाखेरि यो मेटियोरले जसरी हान्छ नि पृथ्वीलाई हानेको चाहिँ देखिन्छ हामीले चाहिँ ठाउँ ठाउँमा र अथवा चन्द्रमामा पनि देखिन्छ त्यो क्रेटरहरू, झन्डै त्यस्तै किसिमको चाहिँ बजराई भयो र त्यसले गर्दाखेरि जमिन थर्क्यो, एउटाका जमिन थर्क्यो। अर्को कुरा के भयो भनेदेखि त्यो जुन ग्लेसियर भन्ने जुन हिमनदी हुन्छ नि, हिमनदीमा चाहिँ नि त ऊ त बिस्तारै तल झर्छ, बिस्तारै उसको मुभमेन्ट हुन्छ। त्यसमा दुईवटा प्रक्रिया हुन्छन्, एउटा त त्यहाँ वरिपरिबाट तपाईँको चाहिँ अनेकन किसिमका चाहिँ ढुङ्गाहरू, बालुवाहरू, माटोहरू त्यहाँ ठुलो बतासले भएको हुनाले सानसानो कणदेखि लिएर ठुल्ठुला अजङ्गाका ढुङ्गाहरू पनि त्यहाँ ठिक्रिएको हुन्छ। हिमनदीमा हिउँ मात्रै हुँदैन कि त्यसमा वरिपरि त्यसको माथि विभिन्न कालमा जम्मा भएका यस्ता चाहिँ चट्टान र चट्टानको टुक्राहरू पनि हुन्छन् छरीका यत्र, त्यो सबै बज्रिँदाखेरि तपाईँको के भयो भनेदेखि त्यो त्यत्रो ठुलो एकैपल्ट चाहिँ नि ठुलो शक्ति निश्रित भयो, त्यसले गर्दाखेरि त्यो सबै बज्रिँदाखेरि धुलोपिठो भयो, त्यो हिउँ पनि धुलोपिठो भयो, हिउँ पनि चाहिँ नि कणहरू भयो। र एउटा हिउँ चाहिँ निमा हिउँबाट चाहिँ पानीमा जानु अथवा बरफमा जानु भने त्यहाँ बेपत्ता धेरै ठुलो इनर्जी हुन्छ, त्यो इनर्जी एकैपल्ट रिलिज भयो है, एकैपल्ट रिलिज भयो। केमा परिणत भयो भनेदेखि त्यो चाहिँ नि लेदो भयो। लेदो कस्तो भयो भनेदेखि माथि माथि चाहिँ नि लेदो कस्तो हुन्छ भनेदेखि माथि माथि चाहिँ नि ठुल्ठुला ढुङ्गाहरू बगे, जति तल गयो त्यति चाहिँ नि लेदो हुँदै गयो। त्यो चाहिँ नि खोलामा के हुन्छ साना साना कणहरू चाहिँ माथि माथि बग्दै जान्छन्, ठुला ढुङ्गाहरू तल जान्छन्, यस्तोमा चाहिँ के हुन्छ भनेदेखि ठुल्ठुला ढुङ्गाहरू माथि तैरिँदै जान्छन्, लेदो चाहिँ झन् तल तल हुँदै जान्छ है, ठिकले नै यो उल्टो हुन्छ हाम्रो सामान्य अरू चाहिँ खोलामा बढ्दा भन्दाखेरि त्यसले गर्दाखेरि र भिरालो बेपत्ता हुन्छ भएको हुनाले के भयो भनेदेखि त्यो ढुङ्गाले चाहिँ वरिपरि सबैलाई तास्दै लग्यो, बुझ्दैन कि ढुङ्गाले चाहिँ वरिपरिका तिर्का चाहिँ नि उसलाई तास्दै लग्यो, बग्नलाई चाहिँ नि भिरालोपन बढ्दा भएर चाहिँ लेदो भएको हुनाले त्यो बेपत्ता जोडले बग्यो, पानी जस्तै बग्यो भिरालो भएको हुनाले। र तेस्रो कुरा के भयो भनेदेखि तपाईँको यो एकैपल्ट वज्रपात भएको हो नि, त्यो अब कति किलोमिटर ठुलो टुक्रो थियो, त्यो कति लाख टनको त्यो टुक्रो थियो, त्यो त झन्डै पछिबाट चाहिँ नि 5.3 हो कि कति चाहिँ नि म्याग्निच्युडको भैँचालोको थर्कन नै त्यसले दियो भनेर भन्छ होइन, भन्दाखेरि त्यत्रो भैँचालोको थर्कन दिने कि त न्युक्लियर ब्लास्टले दिन्छ होइन, कि त बम पड्काएर दिन्छ, झन्डै झन्डै बम पड्का जस्तै हो यो। बम पड्काउँदाखेरि त्यो इनर्जी फेरि निश्रित भन्दाखेरि तपाईँको चाहिँ त्यसले चट्टानलाई पनि चाहिँ असर पार्यो, त्यसले चाहिँ भित्र भएको चाहिँ सबैलाई असर पार्यो, त्यो एकैपल्ट त्यो इनर्जीले पनि त्यसले छेल्यो जोडले, त्यस कारण आधी बेरी आए जस्तो के आयो भनेदेखि बाढीको लेदोको चाहिँ नि बाढी आयो है, आँधी बेरी जस्तै आयो, चुनामी भन्छु म चाहिँ त्यसलाई, यो चाहिँ नि ग्लेसियर चुनामी भयो यसलाई चाहिँ नि है, त्यो भएर चाहिँ नि यसरी आएको हो। यो अब किन टुक्रियो भनेर भन्ने प्रश्न आउन सक्छ। हिउँ नदी चाहिँ नि मा बग्दाखेरि हामीहरूको खोला बग्दाखेरि चाहिँ नि खोलाको बिचको धार बढ्दा छिटो बग्छ, छेउछाउमा चाहिँ नि कम बग्छ। हिउँ नदी बग्दाखेरि झन्डै सँगसँगै एकैपल्ट तर जान खोज्छ, तर ठुलो कुरा एकैपल्ट जाँदाखेरि जान त पाउँदैन, ठाउँ पनि नहुन सक्ला, छाङ्ग्रोहरू पो हुन सक्छ, त्यहाँ त्यहाँ चर्कन्छ, त्यसलाई अङ्ग्रेजीमा क्रेभाइसिस भन्छन्। अब हामीहरूको चाहिँ नि चिरा भनौँ न, हिमचिरा हेरौँ, त्यो हिमचिराहरू चाहिँ नि माथिदेखि तलसम्म जति बाक्लो चाहिँ नि ग्लेसियर हुन्छ, हिमनदी हुन्छ, त्यो चिरा त तलसम्म जाने भयो, एउटा कुरा चाहिँ बुझ्नुपर्छ। दोस्रो कुरा, हिमनदीको बरफ भने चाहिँ आफै चाहिँ सम्वाहक होइन के, यो उष्णताको सम्वाहक होइन, उसले चाहिँ एकातिर तातो भयो भने अर्कोतिर तुरुन्त त्यो तातो बनाएर पुग्ने पनि होइन, त्यस कारण चाहिँ ऊ एकदम ब्याड कन्डक्टर हो। त्यसले गर्दाखेरि के हुन्छ भनेदेखि त्यो चिराले गर्दाखेरि हिउँमा माथिभन्दा चाहिँ तल अलिकति टेम्परेचर बढ्दा हुन्छ। अब एकनाशको हुँदैन, हिउँ नै भए तापनि हिउँको टेम्परेचर पनि बढ्दा हुन्छ। यो अहिले मेरो अनुमानमा अथवा धेरै वैज्ञानिकले त्यो अनुमान गरेछन्, यो कम्बिनेसनले गर्दाखेरि यो चाहिँ नि दुइटै मिलेर एउटा चिरा पर्नु, एउटा हिमनदी हुनु, त्यहाँ हिमनदीको चाहिँ आफ्नै टेम्परेचर प्रोफाइल हुनु, त्यो प्रोफाइल चाहिँ गडबड भयो। केले गर्दाखेरि? यो ग्लोबल वार्मिङले गर्दाखेरि। हामी ग्लोबल वार्मिङ गर्छन् संसारका अरू देशहरूले, भोग्नु परेको छ नेपालले, त्यो पनि चाहिँ टिमुरेका मान्छेले चाहिँ त्यो रसियाका मान्छेले भोग्नु पर्यो। यो प्रश्न नै छैन, यो ग्लोबल वार्मिङको चाहिँ असर हो। त्यसले गर्दाखेरि त्यो जुन तलको हिमनदीको तलको जुन चाहिँ त्यो चिराहरूको भन्दा पुछारको मुनतिरको चाहिँ त्यहाँको तापक्रम बढ्दा भयो, सके पग्ल्यो पनि होला, यसै पनि त्यो सिँचाइले चाहिँ पग्ल्यो, त्यसबाट चाहिँ त्यो बज्रियो, बज्रिँदाखेरि चाहिँ त्यो के त्यहाँबाट छुट्यो, छुटिएर बज्रियो, बेपत्ता ठुलो इनर्जी चाहिँ त्यहाँबाट शक्ति चाहिँ ऊर्जा त्यहाँ चाहिँ निश्चित भयो हो। त्यसले गर्दाखेरि यो सबै चाहिँ लेदो भएको कारण अथवा चाहिँ यो एकैपल्ट पानी नपरिकन यत्रो विधि चाहिँ ठुलो बाढी आउनु चाहिँ सोझो कुरा भन्नुहुन्छ भनेदेखि यो एक किसिमले वैज्ञानिकहरूले चाहिँ नि आउन सक्छ भनेर भनेका कुराहरू हुन्, तर अरू मान्छेले चाहिँ अरू मान्छेहरूको लागि अप्रत्याशित नै हो। यो चाहिँ नि जुन खोलामा आउने बाढी हो, जसको लागि चाहिँ हाम्रो पुर्खाहरूले पनि चाहिँ आफूलाई कुनै न कुनै किसिमले अनुकूलन गरेर राखेका थिए होइन, जसले चाहिँ अथवा हाम्रा इन्जिनियरहरू पनि जसले कि चाहिँ पुल बनाउँदाखेरि कत्रो बाढी आउँछ भनेर चाहिँ त अनुमान गर्नुपर्ने हुन्छ, त्यो नगरेको होइन, तिनीहरूको लागि चाहिँ सबै अप्रत्याशित हो। तर वैज्ञानिकहरूको लागि विशेष गरी जसले कि चाहिँ यो क्लाइमेट चेन्ज भन्ने कुरा नि, जलवायु परिवर्तनको चाहिँ खालि भाष्य बनाएर अथवा चाहिँ गफगाफ गर्ने कुरा अथवा चाहिँ अर्थ चाहिँ त्यसलाई चाहिँ आफ्नो उपयोगको लागि गर्ने होइन कि, वैज्ञानिकता हेर्ने मान्छेले चाहिँ यो विचार गरेका छन् कि चाहिँ यस्तो आउन सक्छ भनेर चाहिँ भनेका छन्, लेख पनि लेखेको छन्, मैले त गरेको छैन तर चाहिँ लेखेको छन्। त्यस कारण चाहिँ यो कसैको लागि अप्रत्याशित हुनसक्छ धेरैको लागि, तर वैज्ञानिकहरूको लागि अप्रत्याशित होइन। यसको लागि चाहिँ मुख्य कुरा के भनेदेखि दुईवटा कुरा म भन्छु यहाँ, हामीहरूको नेपालमा जुन पुल बनाउने चलन छ नि, पुल बनाउँदाखेरि चाहिँ त्यसको कत्रो बाढी आउला अथवा के गर्ला भनेर भन्ने कुरा चाहिँ नि त्यो सबै निश्चित भएको कहाँबाट भनेदेखि चाहिँ नि युरोपबाट, आसमा चाहिँ भएको रिसर्चबाट अथवा चाहिँ रकिजमा भएको रिसर्चबाट चाहिँ त्यसका फर्मुलाबाट चाहिँ डिजाइन गर्छन्। डिजाइन गर्नुपर्ने के हो भनेदेखि हिमालयको चाहिँ आफ्नो डिजाइन हुनुपर्ने हो, तर त्यो डिजाइन चाहिँ आफ्नो पारामिटर्सहरू बनेको छैन, त्यतातर्फ कसैको पनि सोच छैन। अब चिनको बारेमा मलाई राम्ररी थाहा छैन, तर सके चिनको पनि त्यति साह्रो अझ पनि भइसकेका छैन जस्तो लाग्छ, तर भारतमा त छँदै छैन भनेपछि अहिले जे जति डिजाइन गरिन्छ सबै चाहिँ युरोपबाट निस्केका फर्मुलाको अनुसार डिजाइन गरिन्छ है। अहिले हेर्दाखेरि खोलामा कत्रो पुल बनाउने, कति अग्लो बनाउने भन्दाखेरि त्यो ढुङ्गाको नाप हेरेर, त्यो खोलाले कति ठुलो ढुङ्गा बगाएर ल्यायो भने त्यहाँदेखि त्यसको आधारमा, ढुङ्गाको आधारमा त्यहाँ फर्मुला छ, त्यसको आधारमा बनाइन्छ। तर त्यो ढुङ्गा कसरी आयो भन्ने चाहिँ त्यो कसैले सोच्दैन र त्यसको बारेमा बोल्यो भनेदेखि गाह्रो हुन्छ। जस्तो कि नेपालमा हिमालमा जानुहुन्छ, तपाईँले 1400 मिटर भनेर काठमाडौँको उचाइ 1400-1600 मिटर भन्दा माथिको जुनसुकै खोलामा पनि तपाईँको हिमनदी थिए आजभन्दा 12,000 वर्ष पहिले। हिमनदीको चाहिँ जुन ग्लेसियर चाहिँ त्यहाँसम्म थिए, उनीहरू त अहिले गए होइन। यो चाहिँ ठुलो जलवायु परिवर्तन भने यो ठुलो स्केलको, अहिलेको जुन जलवायु परिवर्तन भनेको कि डिकेडल होइन कि चाहिँ सेन्चुरीमा हुने अथवा चाहिँ मिलेनियममा हुने, जुन हजारौँ वर्षमा हुने, त्यो सबै ठिक नै हो। त्यसको आधारमा चाहिँ त्यसलाई चाहिँ पहिरोले ल्याएर हाल्यो र चाहिँ त्यसलाई छोडेर चाहिँ अरूको आधारमा गएर चाहिँ मिल्दैन, बुझ्नु पर्यो। त्यो बुझाइ चाहिँ नि कमजोर छ, त्यो बुझाइ चाहिँ नि कमजोर छ। त्यस कारण चाहिँ नि यो भन्नुहोस् जलविद्युत योजनामा जुन चाहिँ नि यो के कत्रो बाढी आउन सक्छ भने चाहिँ नि उनीहरू अनुमान त गर्छन्, हिसाब त नगरेको होइन, पक्का पनि गर्छन्। कत्रो ठुलो बनायो भने कसरी त्यसलाई थेक्ने भन्ने चाहिँ बनाएको छ, तर त्यो बनाइ नै रङ छ। किन छैन भनेदेखि हिमालय भने चाहिँ नि आफैमा चाहिँ नि आफ्नै किसिमको वैशिष्ट्य बोकेको चाहिँ नि यस्तो चाहिँ नि स्थल हो। भन्नुहोस् न हिमालयको उचाइले गर्दाखेरि पृथ्वीको जुन घुमाइलाई नै चाहिँ उसले असर पारिरहेको छ भनेर भनेपछि यो चाहिँ धेरै आफ्नै किसिमले विशिष्टता राख्ने हो। त्यो विशिष्टतालाई हामीले बुझाएको छैनौँ के, हामी नेपालीले, हामी चिनियाले, हामी भारतीयहरूले जुन चाहिँ तिनवटा मुलुकहरू छ, पाकिस्तानी पनि भनौँ, हामीले बुझाएको छैनौँ, हामीले रिसर्च गरेको छैनौँ, यसमा चाहिँ केही पनि छैन, हाम्रो संयुक्त प्रयास नै छैन। त्यस कारण चाहिँ नि हाम्रो चाहिँ के छ भनेदेखि जे जति चाहिँ नि युरोपबाट पश्चिमाहरूले जे जति दिए त्यसैको आधारमा चाहिँ गरिएको छ, र हाम्रो आफ्नो चाहिँ नि स्वतः आफ्नो चाहिँ नि जे हुनुपर्ने हो त्यो चाहिँ छैन। बरु हाम्रा पुर्खाहरूलाई केही थाहा थियो होला, बरु उनीहरूले चाहिँ आफूलाई अनुकूलन गरेर राखेका थिए होला, तर हामीले चाहिँ त्यो बिर्सदै गयौँ। पुर्खालाई चाहिँ हामीले चाहिँ पुर्ख्यौली सम्पत्ति र पुर्ख्यौली चाहिँ सम्पत्ति चाहिँ लियौँ, तर चाहिँ ज्ञानलाई चाहिँ हामीले लिएको छैनौँ, त्यसलाई चाहिँ हामीले पुनरावलोकन पनि गरेनौँ, हेर्दैनौँ, र हेर्ने चाहिँ चासो पनि राखेनौँ। अहिले चाहिँ त अब झन् अहिले के भन्ने त्यसको त के कुरा गर्नु, त्यस कारण चाहिँ त्यो भएको हो। हेर्नुहोस् एउटा कुरा के भनेदेखि कति आवश्यक थियो त्यति गर्न सकियो कि सकिएन भनेर भन्ने हो भनेदेखि पक्का पनि एउटा मान्छेलाई उद्धार गर्ने ठाउँमा चाहिँ नि योभन्दा अझ राम्रो गर्न सकिन्थ्यो भन्ने हो। तर तुलनात्मक रूपमा चाहिँ गएको 20 वर्षदेखि अहिलेसम्म के भयो भनेर भन्दाखेरि अहिले धेरै प्रगति भएको छ, धेरै राम्रो भएको छ। यो चाहिँ एकदम त्यो भ्यागुत्ता चाहिँ उतार्नु परे जस्तो गरेर चाहिँ मुलुक उतार्नु परेको छैन, काम गरेका छन्। हेर्नुहोस् जसले लागेको छ त्यसले राम्रो काम गरेका छ। अहिले समस्या के छ भनेदेखि सेन्ट्रल लेभलको कोअर्डिनेसन एकदम राम्रो छ। अहिले केन्द्रीय स्तरको कोअर्डिनेसन काठमाडौँ बसेर जुन कोअर्डिनेसन छ अथवा चाहिँ प्रादेशिक कोअर्डिनेसन चाहिँ राम्रो छ, स्थानीय कोअर्डिनेसनमा चाहिँ छैन। स्थानीय कोअर्डिनेसन चाहिँ त्यहाँ यो यसमा मात्रै होइन, मैले अरूमा पनि भन्छु, तर यसमा चाहिँ त झन् अहिले त सत त्यो सिङ्गै सहर नै गएको छ भने टिम्रो त छैन नि त, अहिले बेत्रावती त छैन नि अहिले। अब त्यहाँ चाहिँ राहत र उद्धार गर्ने चाहिँ यो एकदमै ठुलो, यो चाहिँ नि धेरै ठुलो महाप्रलयको अवस्थामा हामीले चाहिँ नि नेपालको शक्ति कति थियो र उद्धार गर्न कति क्षमता थियो भन्ने चाहिँ नि त्यसलाई चाहिँ नि भौतिक रूपमा जाँच्नुभन्दा पनि इच्छा शक्ति कति थियो र चाहिँ त्यस अनुसारले आफ्नो क्षमताले भ्यासम्म गरेका छन् कि छैन भन्ने हेर्नु भनेदेखि राम्ररी गरेका छन् जस्तो मलाई चाहिँ लाग्दछ। हामीले तपाईँले भन्नुभयो तालिम दिएको भनेर भन्दाखेरि मैले चाहिँ एउटा प्रोग्राम फर इन्हान्समेन्ट अफ इमर्जेन्सी रेस्पोन्स भन्ने त्यो अमेरिकी सरकारको चाहिँ सहयोगमा सञ्चालन भएको, नेपाल सरकारको सहमतिमा सञ्चालन भएको आयोजना थियो, जसले चाहिँ क्षेत्रीय स्तरमा चाहिँ लाओस, कम्बोडिया, भियतनामदेखि लिएर फिलिपिन्स, इन्डोनेसिया र चाहिँ सार्कका सबै मुलुकहरूमा चाहिँ हामीले काम गर्ने मौका पायौँ। झन्डै 2 दशकसम्म काम गरियो। त्यसमा चाहिँ उद्धार गर्ने, उद्धार कर्मीलाई तालिम दिने, त्यो इन्स्ट्रक्टरहरूको उत्पादन गर्ने र सिस्टम बसाउने कसरी गर्ने भन्ने चाहिँ त्यो मेरो काम थियो। त्यसमा चाहिँ हामीले निकै नै त्यो भएको थियो। विशेष गरी म सेल्युट गर्छु हाम्रो नेपाल आर्मीलाई, हाम्रो आर्म पुलिस फोर्सलाई, र चाहिँ हाम्रो नेपाल प्रहरीलाई र नेपाल रेडक्रस सोसाइटीका, तिनीहरूको चाहिँ उद्धारकहरू एक किसिमले मापन गर्ने हो भने चाहिँ विश्व स्तरका चाहिँ नि थिए र नेपालको लागि चाहिँ विशेष चाहिँ उनीहरू चाहिँ जान्ने थिए। त्यसमा 4-5 थरीको तालिम दिएको थियो, जस्तो कि मेडिकल फर्स्ट रेस्पोन्स, डाक्टरले रेस्पोन्स दिनुभन्दा अगाडि त्यहाँदेखि कसरी चाहिँ त्यो उगाएको मेडिकल फर्स्ट रेस्पोन्स, कोलाप्स चाहिँ रेस्क्यू, भत्किएको बिग्रेको घरबाट कसरी चाहिँ उद्धार गर्ने, अनि त्यसपछि चाहिँ तपाईँको यो स्विफ्ट वाटर रेस्क्यू, अहिले जस्तो चाहिँ यो लेदो बगेर आएकोमा चाहिँ कसरी चाहिँ उद्धार गर्ने भन्ने चाहिँ त्यो एउटा थियो होइन। अनि त्यसबाहेक चाहिँ नि कम्युनिटीमा चाहिँ नि कसरी, कम्युनिटीको मान्छेहरूले कसरी गर्ने भन्ने चाहिँ त्यो थियो, यो चाहिँ काद्रे भन्ने थियो, र अर्को चाहिँ नि हामीहरूको ट्रेनिङ फर इन्स्ट्रक्टर भन्ने कसरी दिने, के अरे कसरी चाहिँ यो तालिम दिने, तालिमकर्ता कसरी बन्ने भन्ने चाहिँ त्यो 5 थरीको चाहिँ विशेष गरी थियो। तर त्यसमा यो चाहिँ नि हामीले टनलभित्र कसरी चाहिँ उद्धार गर्ने भन्ने चाहिँ त्यो त्यो चाहिँ थिएन।
0: श्रोता, कार्यक्रम हिमाल वारिपारीमा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा चर्चा परिचर्चा गर्छौं। आज पनि हामीले यस्तै विषयमा चर्चा गर्यौं। हवस् त, आजका लागि कार्यक्रम यति नै। अर्को श्रृंखलामा थप विषयवस्तु सहित उपस्थित हुनेछौ। तबसम्मका लागि सहकर्मी मल्लिका थापा सहित म प्रस्तुता मीरा साउ बिदा हुन्छु। नमस्कार।

नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद

0: अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
1: सरकारी हस्पिटलमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसर विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जचायो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, मोबाइल 98-5-12-40-9-34।
3: Prevention is better than cure. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन, तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम, र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 52

0: कृषि उब्जनी बढाउने होडमा बाली नालीमा विषादी छर्ने काम नगरौं। यसको रासायनिक असरले हाम्रो माटोको उर्वरा क्षमतामा कमी आउन सक्छ, स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 8 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: तपाईँ सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज। प्रिभेन्सन इज बेटर देन क्योर, यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन, तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम, र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
6: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान

0: क्यापिटल एफएम 92.4 सेन्ट पर्सन टु युज
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम

0: भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो
1: भइरहेछ। मेरो दुई वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ, मोबाइल 98-5-12-40-9-34।
3: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
4: Megahertz.

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्तुत टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, छिटछिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएछु, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुनाल पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो।

0: आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ, मोबाइल 98512409 34।
2: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौं

0: धार्मिक स्थल, चौतारा, पानीको स्रोत, पुरातात्विक एवं सामाजिक संरचनाको सधैं संरक्षण गरौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 10 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: तपाईँ सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: 4 10 10 41 4 10 10 42 4 10 10 41 4 10 10 42
2: होइन हो श्रीमतीजी, के को हिसाब किताब हो यो?
1: श्रीमानज्यू पनि लोकहितको नि।
2: अब यत्रा नेताले गर्नु नसकेको तिमीले गर्छौ?
1: कुरा त्यसो होइन बुढा, यसले त नेता र जनता दुवैको गर्छ। मुख तथा दाँतको परीक्षण अत्याधुनिक कम्प्युटर प्रणालीद्वारा, दन्त परीक्षण वरिष्ठ दन्त चिकित्सकहरूद्वारा, उपचारको व्यवस्था, साथै विद्यार्थी वृद्ध वृद्धा लगायत सर्वसाधारणका लागि सुवर्ण मौका एवं विशेष छुट।
3: लोकहित डेन्टल हस्पिटल, त्रिपुरेश्वर चोक, काठमाडौँ। फोन 4 10 10 41 4 10 10 42। Trusted name in dental practice.

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्थ टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी.
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली.
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर. मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो. त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ.
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ. अहिले चाहिँ म पैयटार बस्छु. समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने. वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि.
4: मेरो तोला कान्त सेना, पर्वतदेखि. मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो. एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई. आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ.
1: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ. मोबाइल 98512 40 9 34.

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ।
2: गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
3: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
2: समस्या झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
3: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
2: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
3: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
2: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
3: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
2: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
3: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
2: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
3: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
2: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
3: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
2: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
3: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाई पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि
2: देखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
4: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चोक काठमाडौँ। मोबाइल 98512 40 9 34।
5: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कूटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेल रो, प्ले, प्रेडिक्ट एन्ड विन।
6: Sample Sanyo 92.4 MHz.

0: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
1: तपाईहरुलाई एउटा कुरा भन्छु ल, आगलागी हुन नि 3 चीजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी 3 चीज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी 3 चीज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200772, 5200772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
2: क्यापिटल FM 92.4।

0: कृषि उब्जनी बढाउने होडमा बाली नालीमा विषादी छर्ने काम नगरौं। यसको रासायनिक असरले हाम्रो माटोको उर्वरा क्षमतामा कमी आउन सक्छ, स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 11 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: प्रस्तुतिहरू तथा गीत संगीतका साथमा आजको 18 घण्टाको नियमित प्रसारण यही समाप्त हुन्छ।
1: भोलि बिहान 5 बजेदेखि राति 11 बजेसम्म हाम्रा नियमित प्रस्तुतिहरूका साथमा यहाँहरूको सेवामा पुनः उपस्थित हुने नै छौ।
0: यहाँहरूको जीवन सुखमय बनोस्।

0: नमस्कार अनि शुभ प्रभात। क्यापिटल एफएम 92.4 मेगाहर्जको नयाँ बिहानीमा यहाँहरूलाई स्वागत छ।
1: यही शंखध्वनि सँगै आजको हाम्रो 18 घण्टाको प्रसारण शुभारम्भ हुन्छ। राति 11 बजेसम्म हाम्रा नियमित प्रस्तुति

0: यात्रा तथा हुलमुलको अवस्थामा पाकेटमारदेखि सधैँ सावधान रहनुहोस्। कसैको विवरण अनुहारमा लेखिएको हुँदैन।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 5 a.m.
4: This time check is brought to you by High Face. Be

0: तपाई सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयोटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98512-40-9-34।
6: तपाईहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि 3 चिजको जरुरत हुन्छ। पहिलो हिट, यानि कि तापक्रम। दोस्रो फ्युल, अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे। अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी 3 चिज मिले भने आगो लाग्छ, र विज्ञहरू भन्छन् यी 3 चिज, हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
1: समस्या झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
2: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
2: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना लाउँछ दिखाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
2: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति प्रणाली मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
3: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98 5 12 40 9 34।
4: Sample 92.4 megahertz.

प्रिभेन्सन इज बेटर देन क्योर. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ. यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे. अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन. तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम. र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालिले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ. त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ. थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर. फोन नम्बर 01-5200-772, 5200-772. हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट.

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: क्यापिटल FM 92.4।